0: काका, छोडेर संसार आधे हुँदैन नि, हुन्छ र? कति मानिसले भनिरहन्छ, ओहो यो त मैले नदेखे गर्न म विश्वासै गर्दिन। मानिसको कतिवटा भनाइ हुन्छ, विचार हुन्छ, आफूले देखेको कुरा मात्र विश्वास गर्ने, नदेखेको कुरामा ती कुरा होइनन् भन्ने। परमेश्वरको वचनले भन्छ, नदेखेको कुरामा विश्वास गर्ने मानिस चाहिँ धन्यको हो। तपाईँ मैले नदेखेको कुरामाथि विश्वास गर्ने, त्यो नै विश्वास हो। विश्वास भनेको त्यही हो, नदेखेको कुराको विश्वास। तिमीले स्वर्ग छ, हामी विश्वास गर्छौ कि होइन? नाम ठाम भएपछि नाम हुने होइन, होइन? ठामै छैन भने नाम हुन्छ? हुँदैन, ठाम बिनाको नाम कहाँ छ? तपाईँले अमेरिका देख्नु भएको छ, नाम त छ नि, ठाम पनि छ कि छैन? मानिसहरू पुगिरहेको छ नि, होइन? तपाईँले यसो विचार गर्नुहोस् त, मानिसहरू ओ मंगल ग्रहमा पुगेर आए भनेर भन्छ, तपाईँले देख्नुभएको छ? मैले तपाईँले सोधेँ, देख्नुभएको छैन, तर विश्वास तपाईँमा गर्छ कि त्यहाँ मंगल ग्रह छ, मान्छेहरू पुगेर आएका छन्। हो, तपाईँ नपुगे तापनि, नगए तापनि, नदेखे तापनि तपाईँ मैले विश्वास गर्नु भन्छ। येशु क्रिस्टमा विश्वास भनेको त्यही हो। तपाईँ मैले येशुलाई आफ्नो भौतिक शारीरिक आँखाले यो सजिलैसँग देख्न सकिनँ, तर जीवनमा परिवर्तन गर्ने कुरा चाहिँ येशुद्वारा मात्र सुन्नुहुन्छ, किनभने येशु संसारको ज्योति हुनुहुन्छ। तपाईँ मलाई ज्योति दिनु, उहाँ संसारमा आउनुभयो। तपाईँहरू मेरो विचारलाई परिवर्तन, जीवनको व्यवहारमा पनि विस्तारै परिवर्तन, मानिसको जीवन आउने हो भने तपाईँ मैले यी कुराले याद गर्नु, वास्तवमा परिवर्तन भित्रैबाट शुरू हुनुपर्छ, होइन र? तपाईँ मेरो जीवनमा परिवर्तन भित्रैबाट शुरू गर्नुहुन्छ, तपाईँको सोचाइ के छ, तपाईँको विचार गरेर के छ? परिवर्तन नयाँपन भित्रैबाट आएको छ भने त्यसले वास्तवमा साँचो परिवर्तन ल्याउँछ, साँचो परिवर्तन गरिरहेको हुन्छ। अवश्य पनि साँचो बदल हाम्रो धर्म कर्म जीवन पनि भित्रै हृदयबाट उत्पन्न हुनुपर्छ, होइन? बाहिर धर्म कर्म त कुनै लाभको कुरो हुँदैन, किन फाइदाको कुरो होइन? धर्म कर्म सबैले गरिरहेको देखिरहेको हुन्छ नि, तर तपाईँ मेरो परिवर्तन सहितको ती कार्य तपाईँ मेरो जीवन छैन। धर्म कर्म गर्दा हाम्रो जीवन धर्मी बन्दैन। पवित्र धर्मशास्त्र बाइबलको वचनले तपाईँ मलाई सिकाउँछ कि दिन दिनै परमेश्वरको भय मानेर परमेश्वरको आज्ञा पालन गरेर तपाईँमा जिउनुपर्छ। हरेक दिन परमेश्वरको भयमा रहनु पर्यो, डरमा रहनु पर्यो, जिउनु पर्यो। तपाईँ मेरो जीवनबाट नराम्रो क्रियाकलाप गरिनु भएन, हुनु भएन। सोच विचार बोलीचाली सबै कुरोले याद गर्नु पर्ने हुन्छ। यसमा विश्वास गरेपछि इच्छन व्यक्तिले आफ्नो सोच विचार र जीवनको व्यवहारमा परिवर्तन ल्याउने कोसिस गर्छ। जब जीवन र व्यवहारमा परिवर्तन आउँछ, उसको जीवन छुट्टै प्रकारले अघि बढ़िरहेको छ। पहिले उसको जीवन जुवा तास खेल्थ्यो, जान राख्छ पिउने बानी थियो, लत थियो, कुलत थियो, भने येशूमा विश्वास गरे जब त्यो लत कुलतबाट ऊ टाढै रहेको हुन्छ, छोडेका हुन्छन्, झगड गर्न छोडेका हुन्छन्, पुग्न छोडेका हुन्छन्, यी कुरा त्यागेर एउटा असल जीवन जिउँदछ। पहिले झुट बोल्ने बोल्थ्यो भने अब झुट बोल्न छोड्दछ। पहिले मुखबाट नचाहिने जे शब्द जे मलाई त्यही बोल्ने हिँड्थ्यो भने, शब्द प्रयोग गर्थ्यो भने, निकाल्थ्यो भने, आफूलाई अरूलाई सर्वै अनेक प्रकारको षड्यन्त्र बुन्दै हिँड्थ्यो भने, त्यसो गर्ने छोडेर प्रेम र सदाचार धारण गरी जिउँदछ, असल कार्यमा अघि बढ्दछ। उसलाई देखेर अरू मानिसहरूले के भन्छ थाहा छ? मान्छे भन्छ, हेर अरे अरे उसले बिदेखि धर्म मानेको कारणले गर्दा, लिएको कारणले गर्दा, ओहो सानो जानको धर्म मानेको कारणले गर्दा, हेर्नु यसको जीवनमा उसले के गर्दैछ देखाउँदै गर्दा, चाहिँ ढर्रा गरेको ढर्रा गरेको मानिसको भनाइ त्यो हुन्छ, होइन र? कि उसको जीवन परिवर्तन हुनु ढर हो, नराम्रो कामबाट असल कार्यतिर लाग्नु ढर हो, होइन? येशूलाई विश्वास गर्नु भनेको तपाईँ मेरो हृदय परिवर्तन गर्नु, सोचै परिवर्तन, विचार परिवर्तन गर्नु। मानिस त उही हो नि, होइन र? तपाईँ म नेपाली हो, नेपाली नै हो नि, होइन? कोही विदेश हुन्छ? त्यसकारण तपाईँ मैले याद गर्नु छ, राजनीति, धर्म, ज्ञान, विज्ञान भन्ने कुरो विदेशी र स्वदेशी हुँदैन, विचार गर्नुहोस् त, तपाईँ ज्ञान प्राप्त गर्न निम्ति ओहो किन विदेश जानुहुन्छ, पढ्नको निम्ति जानुहुन्छ, विदेश जानु हो नत्र नेपालमा बस्नु पर्यो, किन किन जानुहुन्छ? ज्ञान विज्ञान भन्ने कुरो स्वदेशी विदेश, धर्म भनेको स्वदेशी र विदेशी हुँदैन, राजनीति भनेको स्वदेशी विदेशी हुँदैन। तपाईँले हेर्नुहोस् त, ओहो नेपालमा राजनीति गरेका छन् तर विचार अरूको देशको मानिसको विचार लिएर गरिरहेका छन्, देख्नु भएको छ। त्यस कारण तपाईँले मैले यी कुराले याद गर्नुपर्नेछ। यसोमा विश्वास गरेपछि किन मानिसको जीवन परिवर्तन हुन्छ त, किन मानिसको सोचमा परिवर्तन आउँदछ, यो आउनुको मुख्य कारण के हो, के तपाईँले यसबारे कहिले विचार गर्नुहुन्छ, यसको के कारण छ? पहिलो कारण के हो नि, परमेश्वरले उसको जीवनमा बास गर्नुहुन्छ र परमेश्वरले नै उसलाई परिवर्तन गराउँदै लैजानुहुन्छ। उसको जीवनमा परमेश्वर बास गर्नुभएको कारणले गर्दा उसको हृदयभित्र परमेश्वर हुनुहुन्छ भन्ने कुरो थाहा छ, अनि डर लाग्छ, गलत कार्य गर्नदेखि होसियार हुन्छ। त्यसकारण हरेक मानिस गलत कामदेखि टाढिरहेको हुन्छ। दोस्रो कारण तपाईँलाई मैले याद गर्नुपर्छ, पवित्र धर्मशास्त्र परमेश्वरको वचनले तपाईँलाई बताउँछ, धेरै ठाउँ पवित्र र शुद्ध जीवन जिउने आदेश दिएको छ, आचरणमा रहने उहाँको परमेश्वरको वचनले बताएको छ। पवित्र धर्मशास्त्र बाइबलको वचनलाई तपाईँलाई मैले याद गर्ने तपाईँ मलाई बताउँछु, जतिजनाले यसोमा बक्तिस्मले ख्रिस्टकै मृत्युमा बक्तिस्मा लिएका थियौं, यसकारण बक्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाड्यौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रिस्ट परमेश्वर मरेकाहरूबाट जीवित पारिनुभयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँडौं। यदि येशु ख्रिस्टको मृत्युमा हामी उहाँसँग एउटै भएका छौं भने उहाँको पुनरुत्थानमा पनि निश्चय नै हामी उहाँसँग एक हुनेछौं। हामी जान्दछौं कि हाम्रो पुरानो मनुष्यत्व उहाँसँग क्रुसमा टाँगियो ताकि हाम्रो पापमय शरीर नाश होस्, तर अब उसो हामी पापका कमर नहौं, किनभने जो मरेको छ त्यो पापबाट मुक्त भएको छ। यदि हामी ख्रिस्टसँग मरेका छौं भने त उहाँसँग जिउने पनि छौं भन्ने विश्वास गर्दछौ। हामी जान्दछौ कि ख्रिस्ट मरेका रूपबाट जीवित भएर फेरि मर्नुहुने छैन, उसो अब उसो उहाँमाथि मृत्युको राज्य हुँदैन। जुन मृत्युमा उहाँ मर्नुभयो त्यो पापको लेखी सधैँको लागि एकैपल्ट मर्नुभयो, तर जुन जीवनमा उहाँ जिउनुहुन्छ त्यो परमेश्वरको निम्ति जिउनुहुन्छ। यसै गरी तिमी ख्रिस्टका विश्वासहरूले पनि आफूलाई पापको लागि मरेका तर ख्रिस्ट येशूमा परमेश्वरका लागि जीवित भएको ठान्नुपर्छ। कति सुन्दर छ त, तपाईँ मैले येशूमा विश्वास गरेपछि आफ्नो जीवनलाई सही मार्गमा सही बाटोमा र सही कार्यमा अघि बढाउन सक्नुपर्छ। जब तपाईँमा सही प्रकारले अघि बढ्छ परमेश्वरले तपाईँ मेरो जीवनमा आशीर्वाद दिनुहुन्छ। त्यसकारण तपाईँ म हरेक कार्यमा अघि बढ्नु छ, यसकारण शरीरका अभिलाषा अनुसार चल्नु नपरोस् भनी तिनीहरूका मननशील शरीरमा पापलाई राज्य गर्न नदेऊ। आफ्ना शरीरका अंगहरू दुष्टताका साधनको रूपमा पाप गर्नलाई समर्पण नगर, तर मृत्युबाट जीवनमा ल्याएका मानिसहरू जस्तै आफैलाई परमेश्वर कहाँ दिइहाला र शरीरका अंगहरू लाई धार्मिकताको साधन जस्तै परमेश्वरका समर्पण गरी गर, किनकि पापले तिमीहरूमाथि राज्य गर्ने छैन, किनकि तिमीहरू व्यवस्थाको अधीनमा होइनौ छैनौ तर अनुग्रहको अधीनमा छौ। म विश्वास गर्छु तपाईँले यो वचन ध्यान लाएर सुन्नुभयो अवश्य नै, परमेश्वरको वचनलाई। येशूमा विश्वास गर्ने मानिस आफ्नै लागि जिउँदैन तर परमेश्वरको लागि जिउँछ, यसै कारण उसको जीवनको चाल चलन परिवर्तन हुन्छ, हुनु पनि पर्छ होइन र? तपाईँको जब येशूमा विश्वास गर्ने मान्छेको जीवन चाल चलन परिवर्तन हुँदैन भने के काम लाग्यो र? के काम लाग्यो र? तपाईँ मेरो हृदयको परिवर्तन हुन अत्यावश्यक छ जीवनमा। जब परिवर्तन हुन्छ परिवर्तनले देखिनुपर्छ नि कार्यहरू। परमेश्वर परमेश्वरमा विश्वास गर्छु भन्दै आफ्नो इच्छा अनुसार जिउनु मिल्दैन। तपाईँले आफ्नो इच्छा अनुसार जिउँछ भने तपाईँले येशूमा विश्वास गरेको केही काम लाग्दैन, फाइदा हुन। धेरैजना मानिसहरू आफ्नो जीवनको नराम्रा आनी बानी व्यवहार दुष्ट भ्रष्ट कार्यहरू त्याग्न चाहँदैनन्। ती शैली यसोमा विश्वास गर्न पनि चाहँदैनन्, किनभने उनीहरूको लोभ गर्ने मानिन्छ, दाह गर्ने मानिन्छ, ईर्ष्या गर्ने मानिन्छ, घमण्ड मानिन्छ, अहंकार मानिन्छ, यिनीहरू छोड्न चाहँदैन। त्यस कारण उनीहरू विश्वास गर्न पनि चाहँदैन, विश्वास गर्न छोडिरहेको हुन्छ। त्यसकारण यसोमा विश्वास गर्नको निम्ति मूल्य चुकाउनुपर्छ, जीवनमा परिवर्तन आउनुपर्छ। यो मूल्य चुकाउने कुरा तपाईँको रूपमा पैसाले गर्ने कुरा होइन, तपाईँले पैसा तिर्नुपर्ने कुराहरू होइन। यसको अर्थ आफ्नो मन मर्जीमा आफ्नो इच्छामा चल्न छोडेर यसको इच्छामा उहाँको आज्ञा पालन गरेर जिउनुपर्छ। किन हाम्रो इच्छा होइन, हामी परमेश्वरको इच्छाहरू छ, उहाँको इच्छा के छ मेरो जीवनमा, म यो संसारमा अहिले जिइरहेको छु, अब म यो पछिको जीवन कस्तो हुन्छ के हुन्छ भन्ने कुरो तपाईँ मलाई थाहा हुँदैन। त्यसकारण हामी हरेक मानिस त्यो कार्यलाई अघि बढाउनु पर्ने हुन्छ कि हामी परमेश्वरको इच्छा र योजनामा जिउन पर्ने हुन्छ। मानिसलाई खराब आदतले यति धेरै सताएको हुन्छ कि उसले त्यो त्याग्न चाहन्छन् तर सक्दैन, तर परमेश्वरमा विश्वास गरेर जब उसको जीवन अघि बढ्छ उसले त्यो कुरालाई छोड्न थाल्छ, त्याग्न थाल्छ बिस्तारै। त्यो तपाईँ एउटा पवित्र शुद्ध निष्कपट पाप रहित जीवन जिउन चाहनुहुन्छ, यदि चाहनुहुन्छ भने तपाईँको जीवन यीशुले सम्पर्नुहोस् र तपाईँ अवश्य जीवनमा परिवर्तन आउनेछ, तपाईँको जीवनले आशिष पाउनेछ, तपाईँको जीवनमा परिवर्तन भएको तपाईँले देख्ने होइन अरूले देख्न सक्नुहुनेछ, जसले तपाईँलाई अवश्य मानिसले ओहो असल मानिसहरूमा चिन्न सक्नुहुनेछ। यो जीवन तपाईँको निर्णय गर्ने अधिकार पनि तपाईँसँगै छ, तपाईँको सोच र तपाईँको विचारमा तपाईँले परिवर्तन ल्याउनुहोस्। मित्र, तपाईँको निम्ति यो महत्वपूर्ण समय हो, तपाईँको निम्ति यो महत्वपूर्ण समय हो। त्यसमा यो समयलाई तपाईँले खेर नफाल्नुहोस्, यो जीवनलाई तपाईँले खेर नफाल्नुहोस्। यो मौका अहिले हो, बगेको खोला कहिले पनि फर्किँदैन। यो बितेको समय यस्तै हो, गइरहन्छ, मौका समय छ। यो समयलाई तपाईँले ठिक प्रकारले अघि बढाउनुहोस्, परमेश्वरले तपाईँलाई आशीर्वाद दिनुहुनेछ। मित्र, तपाईँ सँगसँगै कुराकानी गर्दा गर्दै किनभने समय निष्ठुरी छ, समयले नेटवर्क काटिसकेको छ, तपाईँबाट टाढा जानुपर्ने हुन्छ, तपाईँबाट छुटिनुपर्ने हुन्छ। धेरै कुरा तपाईँको माझमा बताउने सोच र विचार हुँदा पनि तपाईँबाट छुटिनुपर्ने भएको कारणले गर्दा मित्र तपाईँलाई भन्न चाहन्छु अन्तमा, तपाईँ यदि यस सम्बन्धी बुझ्न चाहनुहुन्छ भने तपाईँले धारिङदेखि आउनुभएको छ भने श्रीरामजगमाथि आउनुहोस्, अवश्य नै तपाईँसँग भेटघाट हुनेछ। मेरो आवाजलाई तपाईँको घर दैलोमा तपाईँको साथमा पुर्याउनु सहायता गर्नुहुने प्राविधिक मित्र विकल्प सेवाङजीलाई धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुत पनि तपाईँमा बिदा हुन चाहन्छु। परमेश्वरले तपाईँको दिनभरि जीवनमा आशीर्वाद दिनुभएको होस्। नमस्ते।
1: अहिले बिहानको 6 बज्यो। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
2: यहाँहरू सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 MHz।
3: प्याइनको साझा खबर हो, सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ। हिजो 2083 साल असोज 17 गते शनिबार अक्टोबर 2 तारीक सन् 2026 अक्टोबर

क्षेत्रीय कार्य समिति सभापति राज बोर्डको विजय भएका छन् भने केन्द्रीय महाधिवेशन प्रतिनिधि खुलातर्फ रमेश दमन सर्वाधिक 1,200 मत प्राप्त गरेका छन्। क्षेत्रीय सभापति बोर्डकोट 1,400 मत प्राप्त गरी विजय हुनु हुँदा उसको प्रतिद्वन्दी नवराज तिमल सिन्हाले 547 मत प्राप्त गरेका छन् भने बुल्लोपट्टि 400 मत विजय भएको हुन् भने केन्द्रीय महाधिवेशन खुलातर्फ 10 निर्वाचित हुनेहरूमा रमेश दमल 1,000 मत सहित पहिलो भएका छन् भने भीमराज ढुङ्गाल 1,149 र राकेश दमल 1,146 दिलमान पाखरिन 1,062 रामनाथ अधिकारी 900 र ईश्वर अधिकारी 937 दीपक कोइराल 912 जङ्गनारायण श्रेष्ठ 816 विकास श्रेष्ठ 816 र सिद्धिमान तामाङ 723 मतसहित निर्वाचित भएका छन् भने कुलतर्फ 10 स्थान निर्वाचित सिद्धिमान तामाङ र 11 स्थानका सरोज अधिकारी बीच 50 मतको मतदान रह्यो भने अधिकारीले 600 मत प्राप्त गरेको थियो भने महिला महाधिवेशन प्रतिनिधिमा 4 रिता थापा 1,000 कल्पना अधिकारी युमाया तामाङ 718 लक्ष्मी गिरी 666 मत विजय भएको छ भने खुला यो भने दुईजना निर्वाचित हुनेछ गोपीकृष्ण अश्विन मत सहित विजय भयो भने तेस्रो स्थानमा सन्तोष बोर्लोपट्टि वस्तुपट्टि दुवटी केवल 6 मतको अन्तरले विजय निर्वाचित भएको हुन् भने केन्द्रीय महाधिवेशन प्रतिनिधि महिला तर्फमा रिता थापा मगर विजय कल्पना अधिकारी विजय युवामा तामाङ विजय लक्ष्मी गिरी ए रमेश तामाङलाई विजय भीमबर रुमाल विजय राजा रमाल विजय तिलमान तामाङ विजय रमन हरि विजय पेसेरा तर्फ कुलमा विजय 7

0: तर के हामीले कहिले सोचेका छौं उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य।
2: ओहो, बत्ती गयो।
3: पहिले पुरानो मसिन बन्द हुन्थ्यो,
4: तर अब यो समस्या छैन। नयाँ गुड नाइट बनेको छ यस्तो एडभान्स फर्मुलाले जुन चल्छ।
0: संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
6: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
5: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
6: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
5: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
6: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
1: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
6: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
0: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर, 42 करोड़ सम्पत्ति जफत हुने, सोही बराबर बिगो तिर्नुपर्ने शीर्षकमा खबर प्रकाशित छ। छानबिनका क्रममा सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा भेटिएको पौडेलको 25 करोड़ 23 लाख रूपियाँ बराबरको विदेशी मुद्रा जफत गर्ने फैसला भएको छ। भोटिकोसीले तहस नहस पारेको सड़क सञ्जाल पुननिर्माणमा बेली ब्रिज अभाव, करिब 60 बेली ब्रिज आवश्यक पर्ने अनुमान शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर प्रकाशित छ। गत 10 भदौमा गएको भोटेकोशी त्रिशुली नदीमा विनाशकारी बाढ़ीले ध्वस्त बनाएको सड़क सञ्जाल पुनस्थापना गर्न बेली ब्रिज अभाव देखिएको छ। त्यस्तै भित्री पृष्ठमा स्थानीय राष्ट्रपा केन्द्रीय समिति बैठक आज, स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौट समिति गठनदेखि नेतालाई पालिका स्तरसम्म खटाउने सम्मका एजेण्डा शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा रासायनिक मलमा वर्षेनी बढ्दै अनुदान तर किसानलाई पाउन सधैँ सकस शीर्षकको अर्को खबर अजित अधिकारीले लेख्नु भएको छ। 2082-83 5,38,000 टन मल आयात, तर किसानले मल बिनै सके रोपाई, धान गोडमेल गर्न पनि समस्या भएको खबरमा उल्लेख छ। त्यस्तै पर्साका शाहले जिते 10 लाख शीर्षकको अर्को खबर प्रकाशित छ। असोज 1 गते र 15 सम्मको करदाता उपहार कार्यक्रम मार्फत पर्साका लालबाबु शाह कानूले 10 लाख रूपियाँ जित्नु भएको छ। चुडिएको दोधारा झोलुङ्गी पुल अध्ययन गर्दै प्राविधिक टोली शीर्षकमा मोहन विष्टले कञ्चनपुरबाट लेख्नु भएको खबर प्रकाशित छ भने, सरकारलाई उद्योग वाणिज्य महासंघको सुझाव, कानूनले दिएको सुविधा निर्वाध प्रयोग गर्न पाउनुपर्ने वातावरण बनाऊ शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै गोर्खापत्रको पहिलो पृष्ठमा गल्छी बेत्रावती सड़क यातायात सञ्चालन शीर्षकको खबर प्रकाशित छ। चीनसँगको मुख्य व्यापार नाका रसुवागढ़ी जोड्ने यो सड़क खण्ड दशैंको मुखमा खुल्दा स्थानीय बासिन्दा तथा व्यापारीहरूले ठूलो राहतको महसुस गरेका छन्। त्यस्तै भित्रपृष्ठमा खेती बगाएपछि राहतको आश शीर्षकमा खबर प्रकाशित छ। खेतमा लगाएको धानबाली बारीले बगाएपछि पाल्पाका किसान चिन्तित बनेका छन्। जिल्लाको तिनाउ, माथागढ़ी, बनास, काली, तानसिंह, पूर्व खोला लगायतका किसानले लगाएको धानबाली असोज दोस्रो साता आएको बारीले बगाएपछि उनीहरू चिन्तित बनेका हुन्। त्यस्तै भित्रपृष्ठमा सिजमा 4.5 अर्बको निर्यात शीर्षकको खबर प्रकाशित छ भने 692 लिए आरोहण अनुमति शीर्षकको खबर प्रकाशित छ। सन् 2026 शरद ऋतुमा हिमाल आरोहणका लागि नेपाल सहित 69 देशका 692 आरोहले अनुमति लिएका छन्।
8: नागरिक दैनिकको भित्रीपन्नामा वीरको आकस्मिक कक्षमा एक बेड एक बिरामी शीर्षकमा पवित्र सुनारले लेख्नु भएको खबर छ। राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान न्याम्स वीर अस्पतालको आकस्मिक कक्षमा पुग्दा अहिले पहिलेको भन्दा भिन्न दृश्य देख्न सकिन्छ। न भीड़ छ, न एउटै शैयामा दुई तीनजना बिरामी, त्यहाँ एकजना बिरामी र आवश्यक चिकित्सक मात्र देखिन्छन्। अस्पतालले एक महिनादेखि आकस्मिक कक्षमा एक शैयामा एकजना मात्र बिरामी राख्ने व्यवस्था मिलाएपछि उपचारका लागि पुग्ने बिरामीले शान्त वातावरणमा उपचार पाउन थालेको पूर्वाधारमा सिंचाई गाभिने शीर्षकमा भुवन शर्मा लेख्नु
9: When every second matters, outages cost more than just time. 11 Labs human-like agents can instantly scale to demand spikes, providing operational resilience, ensuring your SLAs are covered.
10: Yeah, I can't get the internet working on anything.
11: Okay, let's start with your router. How many lights do you see currently?
9: Our high-quality conversational agents provide resolutions with low latency and the highest accuracy, all with a human touch. Integrate complex agentic workflows that take real actions, all thoroughly tested with your infrastructure. And then scale for zero downtime, round-the-clock support. 11 Labs, reliable voice agents with a human touch.
8: गरी विधान संशोधनको तयारी भइरहेको उल्लेख छ। बाढ़ीले खोसेको बालापन शीर्षकमा आर्या चन्द र सजना बरालले नुवाकोटबाट लेख्नु भएको खबर छ। धेरै बालबालिकाले आमा बुवा भाइ बहिनी हजुर बुबा हजुर आमा गुमाएका छन्। उनीहरूको रिक्तता अब कसरी पूरा होला? विभिन्न स्थानमा होल्डिङ सेन्टर गुम्बा र आफन्त कहाँ आश्रय लिइरहेका बालबालिकालाई थाहा छैन। पढ़ाईलाई निरन्तरता दिँदै भविष्य कसरी तयार गर्ने भन्ने पनि अन्यल देखिएको खबरमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा निजामतीमा छठको प्रवेश सिधै सचिव नियुक्ति गर्ने तयारीले तरंग शीर्षकमा सुरेन्द्र काफ्रे लेख्नुहुन्छ। सरकारले संसदमा दर्ता गराएको संघीय निजामती सेवा विधेयकमा विशिष्ट प्रकृतिका कार्यकारी तथा प्राविधिक पदमा सिधै करारमा सचिवसम्म नियुक्ति गर्न सकिने व्यवस्था गरेपछि सार्वजनिक प्रशासनमा तरंग पैदा भएको हो। विज्ञहरूले छठकै प्रवेशले निजामती प्रशासन विथुलन सक्ने आशंका व्यक्त गरेको उल्लेख गरिएको छ। कांग्रेस महाधिवेशनमा शीर्ष नेता एउटै मंचमा शीर्षकमा राधा खनालले लेख्नु भएको खबर छ भने लाल पूर्जा छ अभिलेख छैन 26 वर्ष पुग्दा समेत मुक्त कमिएका समस्या उस्तै शीर्षकमा जे पाण्डेले नेपालगंजबाट लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा भने प्रोत्साहन भत्ता रोकिएपछि कर्णालीका चिकित्सक आन्दोलनमा उत्रिएको बारेमा विष्णु प्रसाद न्यौपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको छ। कर्णाली प्रदेश सरकारले छात्रवृत्ति करारमा कार्यरत चिकित्सकलाई दिँदै आएको प्रोत्साहन भत्ता चालू आर्थिक वर्षदेखि रोक्ने निर्णय गरेपछि प्रदेशभरका चिकित्सक तथा स्वास्थ्य कर्मीहरू आन्दोलनमा उत्रिएका हुन्।
1: साझा खबरमा अब विदेशका खबर। विश्व बजारमा इन्धन आपूर्तिमा दबाव बढ़ेसँगै 7 राष्ट्रका प्रमुखहरूबीच छलफल भएको छ। विश्व बजारमा डिजेलको मूल्य आकाशिएको छ। बेलायतमा डिजेलको मूल्य पहिलो पटक प्रति लिटर 2 पाउन्ड पुगेको छ। पश्चिम एसियामा जारी युद्ध, स्टेट अफ हर्मुज हुँदै तेल हुने निर्यात आपूर्तिमा अवरोध र अमेरिकाले डिजेल निर्यातमा प्रतिबन्ध लगाउन सक्ने संकेतका बीचमा G7 का नेताहरूले डिजेलको मूल्य घटाउन समन्वयात्मक कदम चाल्न सहमत भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। दक्षिणी पूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढ़ाउने र परम्परागत ऊर्जाको प्रयोग घटाउने क्रममा ऊर्जा मूल्य बढ़नु र जीवनयापन महँगिनु मानिसहरूको सबैभन्दा ठूलो चिन्ताको विषय बनेको एक सर्वेक्षणले देखाएको छ। सिंगापुर स्थित एक संस्थाले गरेको अध्ययनमा 2026 जलवायु दृष्टिकोण सर्वेक्षण प्रतिवेदन अनुसार 44.6% उत्तरदाताले ऊर्जा मूल्य र जीवनयापन खर्च बढ़नुलाई सबैभन्दा ठूलो चिन्ताको विषय भनेका छनृ र रूसी ड्रोन आक्रमणपछि युक्रेनको राजधानी केभका निप्रो नदी लगायतका दुई प्रमुख पुलमा यातायात प्रभावित भएको छ। दक्षिणी पुल दुवै दिशामा पूर्ण रूपमा बन्द गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा भारतले आज पाँच पटकको विश्व विजेता ब्राजीलसँग प्रतिस्पर्धा गर्दैछ। भारत र ब्राजील बीचको खेल कोलकाता स्थित विवेकानन्द युवा भारती क्रीडाङ्गणमा हुनेछ। यो सिनियर पुरूष अन्तर्राष्ट्रिय फुटबलमा भारत र ब्राजील बीचको पहिलो भेट हो। खेलका लागि ब्राजीलको टोली कोलकाता पुगिसकेको छ। आईसीसी पुरूष एक दिवसीय विश्वकप 2027 अन्तिम छनौटका लागि हुने 10 टोली सम्मिलित क्वालिफायर दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन्। प्रतियोगिता फेब्रुअरी 26 मार्च 21 सञ्चालन हुनेछ। विश्वकपको मुख्य प्रतियोगिताका लागि दक्षिण अफ्रिका र जिम्बाब्वे सहित आईसीसी एक दिवसीय वरियताका शीर्ष 8 टोली स्वत छनौट भइसकेका छन्। भारत, न्यूजील्याण्ड, पाकिस्तान, अस्ट्रेलिया, इंग्ल्याण्ड, श्रीलंका, अफगानिस्तान र बंगलादेश स्वत छनौट भएका छन्। बाँकी चार स्थानका लागि 10 टोलीले क्वालिफायर खेल्नेछन्। क्वालिफायरमा वेस्ट इण्डिज र आयरल्याण्ड सहित विश्व क्रिकेट लीग दुईका शीर्ष 4 टोली तथा विश्वकप छनौट प्लेअफबाट आउने 4 टोली सहभागी हुनेछन्। लीग दुईको शीर्ष चारमा स्कटल्याण्ड, अमेरिका, नेदरल्याण्ड्स र ओमान छन्। नामिबिया, क्यानाडा, नेपाल, यूएई बटम फोरमा छन्। लीग दुईका केही श्रृंखलाहरू अझै पनि हुन बाँकी रहेको छ। र कड़ा मेहनत गर्दै पारा एथलेटिक्स खेलाड़ीहरू छन्। जापानको नागोयामा हुने पारा एसियाली खेलकुदका लागि एथलेटिक्सका 7 खेलाड़ीले भाग लिनेछन् र अहिले उनीहरूले मेहनत गरिरहेको नायक पौडेलले नागोयाबाट कान्तिपुर दैनिकमा लेख्नु भएको छ।
12: पुल र सड़क पूर्वाधारको निर्माणमा ध्यान दिनुपर्ने पक्ष, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: क्या सुविधा लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब बाढ़ीले बगाएका पुल र सड़क निर्माण कस्तो बनाउने भन्ने कुरा। भोटिकोशी बाढ़ीका कारण अत्यधिक रूपमा मानवीय क्षति भयो। पुल पुलेसा र सड़कमा पनि ठूलो क्षति पुगेको छ। अबको पुननिर्माणमा पुल र सड़क क्षेत्रमा के कुरामा ध्यान दिने, हामीले इन्जिनियर कल्पना अधिकारीलाई सोधेका छौं।
14: बाढ़ीको कारणले हाई फ्लड लेभल कहाँसम्म पुग्यो भने त्यो मार्किङ त हुन्छ नि त, होइन? बाढ़ी त यहाँसम्म पस्यो भन्ने त हुन्छ, अनि डुबेका घरहरू भएको ठाउँमा त अब हामीले रिस्क जोनै भनेर, अब त्योभन्दा केही परका घरहरूलाई हामीले येल्लो जोनसम्म गर्न सकिने हुनसक्छ। तर अब अहिले यति मिटरसम्म यो भनेर त मैले एकजनाले भन्न सक्ने कुरा हुँदैन, यसलाई अध्ययनै गरेर भन्नुपर्छ। किनभने त्यो कुराले हाम्रो चाहिँ फ्युचर डिसाइड गर्छ कि। अहिले हामीले 40 मिटर भनिदिउँला, भोलि गएर चाहिँ त्यो फरक अवस्था पनि त हुन सक्छ नि त। त्यही भएर त्यो कुरा एकदम इम्पोर्टेन्ट र सेन्सिटिभ कुरा हो।
15: जस्तो अब आजको अवस्थामा हेर्दाखेरि अहिले पनि सरकार खोज्ने कामहरू जारी छ, होइन? त्यो सँगसँगै चाहिँ पुनस्थापनाको लागि पनि काम भइरहेछ। यो हुँदै गर्दाखेरि अब त्यहाँ अब बाटोहरू पनि बगेका छन्, होइन? पुलहरू पनि भत्किएका छन्, अब अधिकांश जिल्ला जोड्ने संरचना पनि बिग्रियो नि त। यो हिसाबले चाहिँ अब तपाईँको सड़कको पुननिर्माणमा पनि काम लामो समय काम गरिरहनु भएको छ, होइन? अब त्यही ठाउँमा फेरि हामी सड़क पूर्वाधारहरू, पुल निर्माणको कामहरू अगाडि बढाउन सक्छौ या होइन, अब विकल्प खोज्नुपर्छ, के देख्नु चाहिन्छ प्राविधिक रूपमा?
14: अब सड़क र ब्रिजको कुरामा चाहिँ मैले त्यही सेक्टरमै काम गरेको हुनाले अलिकति के भन्न सक्छु भने, हामीले हरेक कुराको विकल्प पनि फेरि हामीसँग छैन कि, बुझ्नु भयो नि? अब सड़क त्यहाँ नलगेर अनि कहाँबाट बनाउने? हामीले हाम्रो डिजाइन फिलोसफी, होइन, जस्तो ब्रिजमा अहिले कस्तो देखियो भने बीचको त्यो पियर हुन्छ नि, बीचको त्यो पिल्लरलाई चाहिँ हिट गरेर, होइन, त्यो बाढ़ीले
15: बगाएको छ,
14: पिल्लर पहिला कोल्याप्स भयो अनि त्यसपछि पुल सबै खसेको, होइन? अथवा कतिपय अवस्थामा चाहिँ तपाईँको पुलको जुन त्यो डेक भन्छ हामी मोटो गुड्ने ठाउँ, होइन? अब हामीले बनाउने ब्रिजहरू चाहिँ हाई ब्रिज हुनुपर्ने,
15: संरचनाको मोडल चेन्ज,
14: त्यो पनि त्यसको लागि पनि हामीले क्याटेगोराइज गर्नुपर्छ कि। जस्तो एकदमै स्काउरिङ जोनमा छ भने चाहिँ त्यहाँ तपाईँको बाढ़ीको चाहिँ भेलोसिटी एकदम हाई हुन्छ, होइन त? भनौँ न, ओह्रालोबाट छ भने त्यो छिटो हिँड्ने भयो नि त। चितवनतिर आउँदाखेरि त्यो चाहिँ फैलिने ठाउँ
15: होइन, भनिसकेपछि गति र त्यसको जुन फोर्स, होइन, त्यो उसले जसरी बाढ़ीले एउटा बल प्रयोग गरिरहेको थियो नि, त्यो त फेरि यता हजुरको धादिङ आइपुगेपछि त त्यो बिस्तारै कम हुँदै गयो।
14: भनेपछि अहिले चाहिँ हामीले प्र्याक्टिसमा के गर्ने गरेका छ नि, सबै ठाउँको लागि सेम काइन्ड अफ त्यो डिजाइन, त्यो प्रिलिमिनरी दिन्छौ, होइन? अब चितवनमा ब्रिज बनाउँदाखेरि चाहिँ लामो हुनुपर्छ होला, थोरै होचो भए पनि हुन्छ होला होइन, बिचमा पिलरहरू नराख्ने कि अब
15: नदीहरूमा पुल बनाउँदा चाहिँ त्यसको डिजाइन कस्तो हुने, आकार कस्तो हुने? अब त्यस्तो त्यो अहिले हामीले जसरी अघि कुरा गर्दै गर्दाखेरि पिलरमा जब बाढीले हिट गर्यो त्यस पछाडि पिलर गइसकेपछि जस्ताको तस्तै पुल चाहिँ नदीमा बग्यो, अब चाहिँ पुलको संरचना कस्तो बनाउने सड़कको बनाउँदा?
14: त्यही अब यो प्रिलिमिनरी हामी आफ्नो अर्गनाइजेसनभित्र छलफल गर्दाखेरि पनि अब चाहिँ त्यो पियरहरू नराख्ने कि प्रिबोर्ड भन्छ, हाई फ्लड लेभलदेखि ब्रिजको त्यो डेकसम्मको
15: जस्तो अहिले हामीले भन्दै गर्दाखेरि चाहिँ ठ्याक्कै भन्दा यो ठाउँको पुल जस्तो बन्नुपर्ने भन्ने कुनै
14: मुगलिङमा बीचमा पियर छैन, त्यो एउटा हुन सक्ने भयो होइन,
15: मुगलिङ र पोखरा होइन त्यो जोड्ने त्यो बीचमा पियर छैन,
14: बीचमा छैन, अनि यो मालढुङ्गामै पनि त
15: मालढुङ्गामा
14: कालीगण्डकीमा पियर छैन, बीचमा पियर नराखेर बनाउन सक्ने धेरै तरिकाहरू छन्।
16: इन्जिनियर अधिकारीसँग गरिएको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
12: संघीय संसद अधिवेशन अन्त्य, राष्ट्रिय सभामा बिजनेसको अभाव, निर्वाचन प्रहरीको पोशाक खरीदका बारेमा संसदीय समितिले अध्ययन गर्ने,
16: कांग्रेस महाधिवेशनमा इतिहासमै धेरै प्रतिनिधि सहभागी हुँदै भोलि उद्घाटन, भोटे कोशीले तहस नहस बनाएको सड़क सञ्जाल पुनर्निर्माणमा बेली ब्रिजको अभाव, गल्छी बेत्रावती सड़क सञ्चालनमा,
12: चिनिया राजदूतले कोरोला नाकाको अनुगमन गर्ने, चीजबाट 4.5 अर्बको निर्यात, खेती बगाएपछि पाल्पाका किसान राहतको अपेक्षामा,
16: विश्व बजारमा इन्धनको मूल्य बढ़ेसँगै G7 राष्ट्रका प्रमुख बीच छलफल, दक्षिण पूर्व एसियामा नवीकरणीय ऊर्जा महँगिँदै युक्रेनमा रूसको आक्रमणबाट 2 पुलमा क्षति भएपछि यातायात बन्द,
12: र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज भारतले 5 पटकको विश्व विजेता ब्राजिल प्रतिस्पर्धा गर्दै।
16: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा झ्यापै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी जो नेकपा एमालेमा सक्रिय राजनीतिमा फर्कने निर्णय।
17: रेडियो धादिङ 106 मेगाहर्ज,
18: एच सुबला पोलिक्लिनिक प्राली धादिङ बेसीमा, शिक्षण अस्पताल महाराज गंज काठमाडौँका उप प्राध्यापक हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर दिव्य पुरूष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हाडजोर्नी तथा नसा रोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
19: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
18: लामो समयदेखि ज्यान हाडमासु दुख्ने
19: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाई,
18: शरीरको कुनै पनि जोड्नी चलाउन नमिल्ने वा तलो माथि गर्दा दुखाई भएमा,
19: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुन्निने, लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा,
18: र हात गोडा झमझमाउने, घुँडामा पानी जम्ने समस्या भएमा,
19: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
18: सम्पर्क ठेगाना
19: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बिट अगाडि, फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
17: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सीपी कलेजको भवन, सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-33।
20: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

गजुरी नामक सीबीएस अपग्रेड हाने लाई भाग्य ने अपग्रेड हुने अचम्मै को डील गजुरी आदर्श चोक में आए तपाईले जुनसुकै ब्रांड को पुरानो साधन एक्सचेंज करे ब्रांड न्यू टीवीएस चढ्दा पाउनु हुने छ 10 लाख सम्म को क्याश डिस्काउंट टीवीएस को स्पिन को चाबी अथवा 100% सम्म क्याश ब्याक यति मात्र होइन हरेक दिन लकी ड्र बाट दुई भाग्यशाली कस्टमर लाई 5 वर्ष सम्म फ्री सर्भिस फटाफट फाइनान्स को सुविधा नागरिकता र लाइसेन्स के भरमा पुरानो साधन मा कतै नपाइने खतरा इभ्यालुएसन एउटा फ्री हेलमेट र टीवीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 9848562088 9023188917 एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला शर्तहरू लागू हुनेछन्

0: TBS 5 쌍만다호.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

रेडियो दार्जिलिङ 107 मेगाहर्जका साथै इन्टरनेट अनलाइनको www.radiodarjiling.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बिहान 6:45 बजेको खबरमा म ब्रेकको नमस्कार खबरको शुरूमा मुख्य खबर पृथ्वी राजमार्गको वैकल्पिक मार्गमा मरम्मत गरिँदै आज 5 घण्टा सवारी आवागमन बन्द हुने बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी सेवा पुनर्स्थापनाको लागि वास क्लस्टर बैठक सम्पन्न बाढ़ीपछि खानेपानी पुनर्स्थापनालाई प्राथमिकता र कांग्रेसमा पदाधिकारीको संख्या थप्ने तयारी महाधिवेशन प्रतिनिधि अहिलेसम्मकै धेरै अब पूरा खबर भोटेकोशीमा आएको बाढ़ीका कारण पृथ्वी राजमार्ग अन्तर्गत गजरी गाउँपालिका वडा नम्बर 2 फुर्के खोलामा रहेको मुख्य पक्की पुल बगेर वैकल्पिक बाटोको रूपमा प्रयोग हुँदै आएको पिपलटार आदमघाट बेनीघाट मास्टर सड़क शनिबार 5 घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले उक्त सड़कका विभिन्न स्थानमा थप मरम्मत सम्भार काम गर्नुपर्ने भएकोले 2083 असोज 17 गते शनिबार आज बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सड़क हुँदै चल्ने सम्पूर्ण सवारी साधनको आवागमन रोक्ने जनाएको छ। सूचनामा सड़कको कामका कारण दिउँसो 10 बजेदेखि 3 बजेसम्म आवागमन पूर्ण रूपमा रोक्ने उल्लेख गरिएको छ।

0: बाढ़ीबाट क्षतिग्रस्त खानेपानी तथा सरसफाई संरचनाको पुनर्स्थापना, प्रभावित समुदायलाई सुरक्षित खानेपानी तथा सरसफाई सेवा उपलब्ध गराउने र विपदपछिको वास सेवा प्रभावकारी बनाउन धादिङका गजुरी र गल्छी गाउँपालिकामा जिल्ला वास क्लस्टर बैठक सम्पन्न भएको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धादिङको आयोजना संयोजनमा 2083 असो 14 गते बुधबार गल्छी र गजुरी गाउँपालिकामा छुट्टा छुट्टै बैठक आयोजना गरिएको हो। दुवै बैठक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धादिङका प्रमुख दीपक थापाको अध्यक्षतामा सम्पन्न भएका थिए। बैठकमा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवड़ासहित स्थानीय तह, सरकारी निकाय तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। गत भदौ 10 र 14 गते आएको भोटेगोष्ठी तथा त्रिशुली नदीको विनाशकारी बाढ़ीका कारण धादिङका त्रिशुली नदी किनार तथा राजमार्ग आसपासका बजार, सार्वजनिक संरचना र घरहरूमा ठूलो क्षति पुगेको थियो। बाढ़ीका कारण खानेपानीको मुहान तथा आयोजनामा क्षति पुग्नका साथै प्रभावित परिवारका शौचालय, खानेपानी, सरसफाई तथा स्वच्छता सुविधा समेत प्रभावित भएका छन्। विपदबाट क्षतिग्रस्त खानेपानी तथा सरसफाई संरचनाको तत्काल मरमत, पुनर्स्थापना तथा व्यवस्थापन गर्न जिल्ला तहमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको संयोजकत्वमा वास क्लस्टर सक्रिय रहेको छ। क्लस्टरले स्थानीय तह, संघ संस्था तथा संघीय सरकारका सम्बन्धित निकायबीच समन्वय गर्दै विपदपछिको वास सेवा पुनर्स्थापनामा सहजीकरण गर्दै आएको छ। गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बाढ़ीबाट क्षतिग्रस्त खानेपानी आयोजनाको पुनर्स्थापना स्थानीय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले प्रभावित नागरिकलाई सुरक्षित र नियमित खानेपानी उपलब्ध गराउन तत्कालीन आवश्यकतासँगै दीर्घकालीन रूपमा समेत दिगो खानेपानी प्रणाली निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँको अनुसार बाढ़ीबाट क्षति भएका संरचनाको पुननिर्माण गर्दा विगतमा अप्नाइएको प्रणालीलाई मात्र पुनर्स्थापित गर्ने भन्दा भविष्यमा आउन सक्ने विपदको जोखिमलाई समेत ध्यान दिन आवश्यक छ। बाढ़ीले क्षति पुर्याएका संरचनाको पुनर्स्थापना तत्काल आवश्यक छ, तर पुननिर्माण गर्दा आगामी दिनमा पनि त्यस्ता संरचना सुरक्षित रहन सक्ने गरी योजना बनाउनुपर्छ, उहाँले भन्नुभयो। त्यस्तै गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवड़ाले बाढ़ी प्रभावित नागरिकको आधारभूत आवश्यकता पूरा गर्न खानेपानी र सरसफाई सेवालाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो। उहाँले स्थानीय तह, सरकारी निकाय र विकास साझेदार संस्थाबीच प्रभावकारी समन्वय भएमा सीमित स्रोत साधनबाट पनि प्रभावित समुदायलाई छिटो सेवा पुर्याउन सकिने उल्लेख गर्नुभयो। अध्यक्ष खतिवड़ाले एउटै स्थानमा विभिन्न निकायबाट दोहोरो कार्यक्रम सञ्चालन हुन नदिन वास क्लस्टर मार्फत योजना तथा कार्यक्रमको समन्वय आवश्यक रहेको बताउँदै स्थानीय तहसँग आवश्यक समन्वय गरेर मात्र खानेपानी तथा सरसफाईका कार्यक्रम अघि बढ़ाउन आग्रह गर्नुभयो। बैठकमा विभिन्न संघ संस्था तथा सरकारी निकायबाट वास क्षेत्रमा हालसम्म भएका कामको प्रगति विवरण प्रस्तुत गरिएको थियो। साथै आगामी दिनमा सञ्चालन गरिने कार्यक्रममा आवश्यक समन्वय तथा एउटै क्षेत्रमा दोहोरो कार्यक्रम सञ्चालन हुन सक्ने अवस्थालाई न्यूनीकरण गर्ने विषयमा छलफल भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धादिङका प्रमुख तथा बैठकका अध्यक्ष दीपक थापाले बताउनुभयो। उहाँका अनुसार विपदको अवस्थामा प्रभावित समुदायलाई तत्काल सेवा उपलब्ध गराउनको साथै पुनर्स्थापित गरिएका खानेपानी आयोजनालाई सुरक्षित, गुणस्तरीय र दिगो बनाउन सम्बन्धित सबै पक्षीबीच निरन्तर समन्वय आवश्यक छ। बैठकमा विपदप्रति कार्यमा सक्रिय नेपाल रेड क्रस सोसाइटी, शान्ति नेपाल, फोकस नेपाल, कोशक नेपाल, अपाङ्गता पुनर्स्थापन समाज, केयर नेपाल, युनिसेफ तथा संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवन लगायतका निकायबाट वास क्षेत्रमा भएका गतिविधि तथा आगामी योजनाबारे प्रस्तुतिकरण गरिएको थियो। खबरको क्रम बाँकी नै छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रै चलेको देखिन्छ नि।
4: किन नवस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 मेगाहर्ज।
0: विश्रामपछि अब बाँकी खबर। नेपालमा मौरी पालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन, चरम क्षेत्रको अभाव, रोग तथा परजीवीको संक्रमण, साना खपटेको प्रकोप र अव्यवस्थित मह शिकारका कारण मौरी पालन तथा जंगली मौरी संरक्षण दुवै चुनौतीपूर्ण बन्दै गएको छ। मौरी पालन विकास केन्द्र भण्डाराका कार्यालय प्रमुख सुजन अमगाईका अनुसार मौरी पालक किसानले पछिल्लो समय मौसममा आएको परिवर्तनसँगै चरणको अभाव, रोग तथा परजीवीको संक्रमण र साना खपटेको प्रकोप जस्ता समस्या एकैसाथ सामना गर्नु परेको छ। वरिष्ठ महक्षेत्र विकास विज्ञ सुरेन्द्र राज जोशीका अनुसार आर्थिक वर्ष 2081-82 तथ्याङ्क अनुसार नेपालभर 2,76,000 मौरीका घरबाट 4,278 टन मह उत्पादन भएको छ। यस अनुसार प्रति घर औषध मह उत्पादन 15.5 किलोग्राम र प्रति व्यक्ति वार्षिक मह उपलब्धता करिब 143 ग्राम मात्र रहेको छ। उहाँको अनुसार नेपालमा उत्पादन हुने कुल मह मध्ये एपीएस मेलिफेराले 65%, एपीएस सेरेनाले 28% र जंगली मौरी खागो भीर तथा पुत्का मौरीले 7% योगदान गरेका छन्। देशको वन जंगल खेती प्रणाली र प्राकृतिक चरण क्षमतालाई हेर्दा नेपालमा 10,00,000 मौरीका गोला पाल्न सकिने क्षमता रहेको विज्ञ जोशीले बताउनुभयो। उचित व्यवस्थापन र प्रवर्धन गर्न सके वार्षिक 20,000 मेट्रिक टन भन्दा बढ़ी मह उत्पादन गर्न सकिने उहाँको भनाइ छ। हाल देशभर करिब 16,500 घर परिवार प्रत्यक्ष रूपमा मौरी पालनमा आबद्ध छन्। बागमती प्रदेशका कृषि, पशुपक्षी, वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव सुधीर श्रेष्ठले महको प्याकेजिङ पारिवारिक तथा उपभोक्ता मैत्री हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले महको गुणस्तर कायम गर्दै आकर्षक प्याकेजिङ र प्रभावकारी प्रवर्धनमा ध्यान दिनुपर्ने बताउनुभयो। चिउरीबाट ठूलो परिमाणमा मह उत्पादन गर्न सकिने भएकाले चिउरी प्रवर्धनमा जोड़ दिनुपर्ने उहाँको भनाइ थियो। सचिव श्रेष्ठले चिउरी लगायत वनस्पतिबाट ठूलो परिमाणमा मह उत्पादन गर्न सकिने भएकाले चिउरी लगायत वनस्पति चरण क्षेत्रमा प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रदेशले महको प्याकेजिङ र प्रवर्धनमा जोड़ दिइरहेको उल्लेख गर्दै उहाँले किसानले सोही अनुसारका योजना ल्याएमा प्रदेश सरकारले मह उत्पादनमा संलग्न किसानलाई आवश्यक सहयोग गर्ने बताउनुभयो। व्यावसायिक मौरी पालनको विस्तारसँगै नेपालका स्थानीय तथा जंगली मौरी संरक्षणलाई समेत प्राथमिकता दिनुपर्ने अवस्था रहेको अमगाईले बताउनुभयो। नेपालमा पाइने खागो मौरी एपीएस डोरसाटा, भीरमौरी एपीएस लेबरियोसा तथा पुत्का मौरीको प्राकृतिक वासस्थानमा आएको परिवर्तन र अवैज्ञानिक रूपमा गरिने मह शिकारका कारण तिनको संख्यामा कमी आउन थालेको सचिव श्रेष्ठले बताउनुभयो। भोलिदेखि शुरू हुने कांग्रेसको 15 महाधिवेशनको पूर्व संध्यामा पदाधिकारी संख्या थप्ने तयारी भएको छ। कांग्रेसमा पहिले पदाधिकारीको संख्या 14 रहेकोमा विशेष महाधिवेशनमा विधान संशोधन गरेर 3 पदाधिकारी थपिएको थियो। नेतृत्वमा आकांक्षी बढ़ेपछि फेरि पदाधिकारीको संख्या बढ़ाउने तयारी भएको छ। यसबारे आज निर्णय हुने कांग्रेस नेताहरूले बताएका छन्। कांग्रेसको अहिलेको विधानमा सभापति 1, उपसभापति र महामन्त्री 2 तथा 8 क्लस्टरबाट 8 सह महामन्त्री निर्वाचित हुने व्यवस्था छ। केन्द्रीय कार्य समितिबाट अनुमोदन हुने गरी सभापतिले कोषाध्यक्ष मनोनयन गर्ने प्रावधान छ। विशेष महाधिवेशनले विधान संशोधन गर्दै सभापतिले मनोनयन गर्ने गरी 3 सह महामन्त्री थपेको छ। मनोनयन हुने सह महामन्त्रीमा 1 महिला अनिवार्य हुने भनिएको छ। उपसभापति र सहमहामन्त्रीको संख्या बढ़ाएर अरू पदलाई यथावत राख्ने तयारी भएको हो। 35 वर्ष मुनिका युवाको लागि पनि सहमहामन्त्रीमा सीट छुट्याउने कांग्रेसको तयारी छ। केन्द्रीय कार्य समिति सदस्यमा 35 वर्ष मुनिका युवा 21 चुनिने गरी आरक्षणको व्यवस्था गरिएको छ। अहिलेको विधानमा महिला, आदिवासी, जनजाति, दलित, मधेसी, खस, आदि, थारू, मुस्लिम र पिछड़िएको क्षेत्रबाट 1-1 सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। कांग्रेसको 15 महाधिवेशन भोलिदेखि शुरू हुँदैछ। महाधिवेशनमा अहिलेसम्मकै धेरै 77,000 प्रतिनिधि सहभागी हुँदैछन्। केन्द्रीय निर्वाचन समितिले सोमबार दिउँसो 2 बजेदेखि उम्मेद्वार मनोनयन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। 14 महाधिवेशनमा 164 सदस्यीय केन्द्रीय कार्य समिति रहेकोमा विशेष महाधिवेशनपछिको यसको आकार बढ़ाएर 238 सदस्य पुर्याइएको छ। ती मध्ये 61 केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले वीरगंजमा रहेको मेडिकल कलेजमा विद्यार्थीले भोगिरहेका समस्यादेखि देशका विभिन्न ठाउँमा भएका दुर्घटनाको विषय उठाउनु भएको छ। बैठकको आकस्मिक समयमा सांसद रहबर अन्सारीले पर्साको वीरगंज मेडिकल कलेजमा नक्कली चिकित्सक र चर्को शुल्कको समस्याबाट विद्यार्थीलाई मुक्ति दिन मागसहित ध्यानकर्षण गराउनु भयो। त्यस्तै सांसद क्षितिज थेवेले मध्यवर्ती क्षेत्रको बफर जोनका बासिन्दाको दैनिकी संघर्षमय भएकाले बफर जोन क्षेत्र हटाउनु पर्ने बताउनु भएको छ। सांसद धनेन्द्र कार्कीले पछिल्लो समय गाड़ी दुर्घटना बढ़ेका भन्दै यसको न्यूनीकरणका लागि सचेत हुन आग्रह गर्नुभयो। सांसद ध्रुवराज राईले यो अधिवेशनका नराम्रा प्रवृत्ति आउँदा अधिवेशनमा न दोहोरियोस् र प्रतिपक्षका आवाजको सुनाई होस् भनी आग्रह गर्नुभयो। त्यस्तै बैठकको सुन्ने समयमा सांसदहरूले किसानका समस्या, मलखाद, सिंचाई र उत्पादनका उचित मूल्य लगायतका विषयसँगै झापामा हात्तीका कारण दुःख पाएको, धानको मूल्य तोकिए पनि सरकारी गोदामले हाइब्रिड धान किन्न शुरू नगरेको जस्तो विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य मुख्य खबर पुनः एकपटक। पृथ्वी राजमार्गको वैकल्पिक मार्गमा मरमत गरिँदै आज 5 घण्टा सवारी आवागमन बन्द हुने। बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी सेवा पुनर्स्थापनाका लागि वास क्लस्टर बैठक सम्पन्न। बाढ़ीपछि खानेपानी पुनर्स्थापनालाई प्राथमिकता। र कांग्रेसमा पदाधिकारी संख्या थप्ने तयारी, महाधिवेशन प्रतिनिधि अहिलेसम्मकै धेरै। यसका साथै अहिलेलाई खबर यति नै। बिहान 9 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: रेडियो धादिङ 106 MHz
1: एस सुबला पोलिक्लिनिक प्राली धादिङ मेचमा शिक्षण अस्पताल महाराजगंज काठमाडौँका उप प्राध्यापक हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर दिव्य पुरूष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हाडजोर्नी तथा नसारोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
1: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
2: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाइ,
1: शरीरको कुनै पनि जोड्नी चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाइ भएमा,
2: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुन्निने, लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
1: र हात गोडा झमझमाउने, घुँडामा पानी जम्ने समस्या भएमा,
2: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
1: सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
0: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367 98-41-063-239 र 98-43-40-33।
3: समय बदलियो, पुस्ता फेरियो,

0: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङबेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
4: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
5: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
4: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
5: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
4: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
5: हाम्रा विशेषताहरू:
4: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
5: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
4: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
5: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
4: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङबेसी पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9913-8371-00।
6: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-4235-888। सुविस्तो इन्टरनेट
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पीरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0251 2048, मोबाइल नम्बर 98 41 14 94 84।
2: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
3: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
2: उता हेर त भान्जा,
3: हेरिरहेको छु त मामा।
2: के देखौ त भान्जा?
3: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
2: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब काठमाडौँ धादिङदेखि 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
4: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङदेखि 20 बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
5: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ ढुक्क। फोन नम्बर 0101-5090-917, 97510-97778।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

गजुरीमा अब CDS अपग्रेड हामीलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू TVS चड्डा पाउनुहुनेछ 10 लाखसम्मको क्यास डिस्काउन्ट TVS को सुनको चाबी अथवा 100% क्यास ब्याक यति मात्र होइन हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस फटाफट फाइनान्सको सुविधा नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खतरै भ्याली एउटा फ्री हेलमेट र TVS लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 9848562088 9023188917 एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लुबुक साथै ल्याउन नभुल्नुहोला शर्तहरू लागू हुनेछन्

0: TBS 사이는 쌍만다호.
1: स्वस्थ परिवार र समृद्ध समाजको आधार हो सुरक्षित खानेपानी सरसफाई र स्वच्छता
2: के तपाईले पिउने पानी शुद्धिकरण गरेर प्रयोग गर्नुहुन्छ फोहोर वस्तु चलाएपछि शौचालय प्रयोग गरेपछि र खाना बनाउनु खानु र खुवाउनु अघि साबुन पानीले हात धुनुहुन्छ घर वरपरको वातावरण सफा राख्नुहुन्छ
1: यी सामान्य बानीहरूले झडा पखाला हैजा टाइफाइड लगायत पानीजन्य रोगहरूबाट हामीलाई जोगाउँछन्
2: सधैँ सुरक्षित खानेपानी मात्र प्रयोग गरौं पानीका भाँडाहरू सफा र सधैँ छोपेर राखौं खुल्ला दिशा नगरी शौचालयमा मात्र दिशा पिसाब गर्ने गरौं फोहोरलाई उचित व्यवस्थापन गरौं र आफ्नो टोल तथा समुदायलाई पनि सफा राख्न सबै मिलेर हातेमालो गरौं
1: आजको सानो सचेतनाले भोलिको ठूलो स्वास्थ्य सुरक्षा सुनिश्चित गर्छ सुरक्षित खाने पानी राम्रो सरसफाई र स्वच्छता आनी बानी र व्यवहार स्वास्थ्य जीवनको पहिलो आधार शान्ति नेपालद्वारा जनहितमा जारी सन्देश
3: होइन बाबु अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो हिजो आज त राम्रो चलेको देखिन्छ नि किन नमस्ता काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु
4: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: टेरिटरी सामान
1: अधिकारी सप्लायर्स
0: बजर फ्रेंड्स
1: अधिकारी सप्लायर्स
0: धारा फिटिंग
1: अधिकारी सप्लायर्स
0: टाइल मार्बल
1: अधिकारी सप्लायर्स
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
2: के हो लौ न त हामीलाई नि भन्दिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्स मा धारा फिटिङ सेनेटरी नेपाटप को पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेट को प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङ मा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङ मा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरू द्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिक को ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 01052138 मोबाइल नम्बर 98409446 56
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 97140130429
10: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
11: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
10: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
11: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
12: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
13: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ मिति धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
12: फोन नम्बर 01052368 मोबाइल नम्बर 98146236383
10: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
11: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
10: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
11: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
12: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
13: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ मिति धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
12: फोन नम्बर 01052368 मोबाइल नम्बर 98146236383
14: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: समय बदलियो, पुस्ता फेरियो,

0: जनता केवल पांच दशक देखी
1: सेनेटरी सामान
2: अधिकारी सदस
1: बजट पेंट
2: अधिकारी सदस
1: धारा फिटिंग
2: अधिकारी सदस
1: टाइल मार्बल
2: अधिकारी सदस
3: ए दाई के को नाराबाजी हो दाई
4: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
3: के हो लौन त हामीलाई नि भनिदिनु न
4: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 9840-39-46-56
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

गजुरी नाम सीडीएस अपग्रेड हाने लाई भाग्य ने अपग्रेड हुने अचम्मैको डील गजुरी आदर्श चोक में आएर तपाईले जुनसुकै ब्रांड को पुरानो साधन एक्सचेंज गरेर ब्रांड न्यू टीवीएस सर्दा पाउनु हुनेछ 10 लाख सम्म को क्याश डिस्काउंट टीवीएस को सुनको चाबी अथवा 100% सम्म क्याश ब्याक यति मात्र होइन हरेक दिन लकी ड्र बाट दुई भाग्यशाली कस्टमर लाई 5 वर्ष सम्म फ्री सर्भिस फटाफट फाइनान्स को सुविधा नागरिकता र लाइसेन्स के भरमा पुरानो साधन मा कतै नपाइने खतरा इभ्यालुएसन एउटा फ्री हेलमेट र टीवीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 9848562088 9023188917 एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला शर्तहरू लागू हुनेछन्

0: TBS 아이는 썩난다고.
1: 엄마! 몰라 चप्पल किने पैसा दिनु त? तिमलाई चप्पल किन अस्ति भक्खर पैसा दिएको हैन? त्यो त फाटी सके नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरा छ। हजुरले के थाहा?
2: हैन, तिमीहरू अघिदेखि किन झगडा गर्दै छौ?
1: किन हुनु नि? अस्ति भक्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै छ।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण चिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउ त, टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
6: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
5: उता हेर त भान्जा,
6: हेरिरहेको छु त मामा।
5: के देखौ त भान्जा?
6: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ?
5: भान्जा त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब दार्जिलिङदेखि 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
7: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
8: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 0105509076, 97510 97778।
9: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन। एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउन, कहाँ पाइन्छ, तनावमा छु भने?
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ स्थित धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 010-5363, मोबाइल नम्बर 9841-2633-83।
4: सुन्न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
5: त्रिमूर्ति छँदै छैन।
4: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
5: त्रिमूर्ति छँदै छैन।
4: या आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
5: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त।
4: लैले
5: ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
6: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
7: त्रिमूर्ति मोबाइल हाउस, धादिङ बेसी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841-063-130 र 9813-180-307।
8: रंग बहार, रंग बहार
9: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
8: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
8: बर्जर पेन्ट।
10: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
11: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
10: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
11: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
10: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
11: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
12: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: TBS 아이는 썩만다호.
1: 사마이 바델리오 부스타페리오 따라 사트 사투스테이터

0: जनता केबल पांच दशक देखी
1: सेनेटरी सामान
2: अधिकारी सबलेस
1: बेजो फ्रेंड्स
2: अधिकारी सबलेस
1: धारा फिटिंग
2: अधिकारी सबलेस
1: टाइल मार्बल
2: अधिकारी सबलेस
3: ए दाई के को नारा बाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
3: के हो लौ न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्स मा धारा फिटिङ सेनेटरी नेपाटप को पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेट को प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङ मा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङ मा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरू द्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिक को ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105214038 मोबाइल नम्बर 9840946656
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चपलाइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
6: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
5: के हुनुहुन्छ बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउन कहाँ पाइन्छ तनावमा छु भने
6: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्री कृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
7: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ मेची धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
7: फोन नम्बर 0105263 मोबाइल नम्बर 9841263383
9: ए भान्जा अब काठमाडौँ साठमाडौँ गइँदैन निधार यता ल्याऊ त टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु
10: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
9: उता हेर त भान्जा
10: हेरिरहेको छु त मामा
9: के देखेऊ त भान्जा
10: प्रत्येक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा
9: भान्जा त्यसैले निधार यता ल्याउ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब काठमाडौँ दार्जिलिङ बेसी 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन
11: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने
12: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि साँझै झुक्क फोन नम्बर 0105509017 9975107778
13: सुन्न गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
14: त्रिमूर्ति छ नि छ नि
13: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
14: त्रिमूर्ति छ नि छ नि
13: या आफूलाई समस्या परिरहेको छ ऊ मजा गरेर बस्छ भने भन्नु छिटो
14: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैर ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
15: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
16: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183307
17: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

गजुरी नाममा टिभीएस अपग्रेड हामीलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल। गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस चढ्दा पाउनुहुनेछ 10 लाखसम्मको क्यास डिस्काउन्ट, टिभीएसको सुनको चाबी अथवा 100% क्यास ब्याक। यति मात्र होइन, हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस, फटाफट फाइनान्सको सुविधा, नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खतरै भ्याली, एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै। सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 9848562088, 9800923 18917। एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला। शर्तहरू लागू हुनेछन्।

0: TBS 아이나 썸만다 호.
1: रंगबहार रंगबहार
2: वर्ज़र संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ज़र पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
1: वर्ज़र पेंस
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
4: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी छारे रोग निराश हुने काममा मन नलाग्ने आलस्य हुने निन्द्रा नलाग्ने बिर्सने शरीर झमझम हुने धेरै डर लाग्ने मुटु ढुकढुक हुने धेरै शंका गर्ने अस्वाभाविक व्यवहार देखाउने आत्मबल कमजोर हुने बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
3: स्वास्थ्य परीक्षण पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
4: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेचीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
3: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
4: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियो धादिङ 106 मेगाहर्ज
1: एस सुबला पोलिक्लिनिक प्राली धादिङ बेचमा शिक्षण अस्पताल महाराज गंज काठमाडौँका उप प्राध्यापक हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर दिव्य पुरूष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हाडजोर्नी तथा नसा रोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
1: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
2: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाइ,
1: शरीरको कुनै पनि जोड्नी चलाउन नमिल्ने वा तल माथि गर्दा दुखाइ भएमा,
2: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुन्निने, लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
1: र हात गोडा झमझमाउने, घुँडामा पानी जम्ने समस्या भएमा,
2: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
1: सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367 98-41-063-239 र 98-43-40-33।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: TBS होइन सम्बन्ध हो।
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नक्कली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815-9237-34।
4: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
5: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
4: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
5: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छाडसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
4: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
5: हाम्रा विशेषताहरू:
4: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
5: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेज, पिसाकु इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
4: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
5: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
4: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843-33-38-98 9813-83-71-00।
6: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुविस्तो इन्टरनेट।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पीरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाडजोर्नी उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोर्नी उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङबेसी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
2: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
3: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
2: उता हेर त भान्जा,
3: हेरिरहेको छु त मामा।
2: के देखेऊ त भान्जा?
3: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ?
2: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब काठमाडौँ धादिङदेखि 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
4: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङबेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
5: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-77, 97-5-10-97-778।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

गजुरीमा अब टिभीएसको अपग्रेड हामीलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल। गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस चढ्दा पाउनुहुनेछ 10 लाखसम्मको क्यास डिस्काउन्ट, टिभीएसको सुनको चाबी अथवा 100% क्यास ब्याक। यति मात्र होइन, हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस, फटाफट फाइनान्सको सुविधा, नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालु, एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै। सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 9848562088, 9023218917। एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लुबुक साथै ल्याउन नभुल्नुहोला। शर्तहरू लागू हुनेछन्।

0: TBS 아이는 쌍만나호.
1: स्वस्थ परिवार र समृद्ध समाजको आधार हो सुरक्षित खानेपानी सरसफाई र स्वच्छता। के तपाईले पिउने पानी शुद्धिकरण गरेर प्रयोग गर्नुहुन्छ? फोहोर वस्तु चलाएपछि शौचालय प्रयोग गरेपछि र खाना बनाउनु खानु र खुवाउनु अघि साबुन पानीले हात धुनुहुन्छ? घर वरपरको वातावरण सफा राख्नुहुन्छ? यी सामान्य बानीहरूले झडा पखाला हैजा टाइफाइड लगायत पानीजन्य रोगहरूबाट हामीलाई जोगाउँछन्। सधैँ सुरक्षित खाने पानी मात्र प्रयोग गरौं। पानीका भाँडाहरू सफा र सधैँ छोपेर राखौं। खुल्ला दिशा नगरी शौचालयमा मात्र दिशा पिसाब गर्ने गरौं। फोहोरलाई उचित व्यवस्थापन गरौं र आफ्नो टोल तथा समुदायलाई पनि सफा राख्न सबै मिलेर हातेमालो गरौं। आजको सानो सचेतनाले भोलिको ठूलो स्वास्थ्य सुरक्षा सुनिश्चित गर्छ। सुरक्षित खाने पानी, राम्रो सरसफाई र स्वच्छता, आनी बानी र व्यवहार स्वास्थ्य जीवनको पहिलो आधार। शान्ति नेपालद्वारा जनहितमा जारी सन्देश।
2: होइन बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि।
3: किन नमस्ते काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
2: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङवेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छाडसूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
2: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइदेऊ न, निधार यता ल्याऊ त, टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
3: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
2: उता हेर त भान्जा,
3: हेरिरहेको छु त मामा।
2: के देखेउ त भान्जा?
3: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगाए

0: Mama?
1: भन्छ यसैले निधारे त नेउटीका लगाइदिन्छु कम्प्युटर यतै किन अब काठमाडौँ काठमाडौँ दार्जिलिङ जति बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन
2: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने
3: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि साँझै झुक्क फोन नम्बर 01052090977 97510 97778
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

गजुरीमा अब टिभीएसको अपग्रेड हामीलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल। गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस चढ्दा पाउनुहुनेछ 10 लाखसम्मको क्यास डिस्काउन्ट, टिभीएसको सिमको चाबी अथवा 100% क्यास ब्याक। यति मात्र होइन, हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस, फटाफट फाइनेन्सको सुविधा, नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालुएसन, एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै। सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 9848-56-20-88, 9800-18-917। एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लुबुक साथै ल्याउन नभुल्नुहोला। शर्तहरू लागू हुनेछन्।

0: TBS होइन सम्बन्ध हो।
1: स्वस्थ परिवार र समृद्ध समाजको आधार हो सुरक्षित खानेपानी, सरसफाई र स्वच्छता।
2: के तपाईँले पिउने पानी शुद्धिकरण गरेर प्रयोग गर्नुहुन्छ? फोहोर वस्तु चलाएपछि, शौचालय प्रयोग गरेपछि र खाना बनाउनु, खानु र खुवाउनु अघि साबुन पानीले हात धुनुहुन्छ? घर वरपरको वातावरण सफा राख्नुहुन्छ?
1: यी सामान्य बानीहरूले झाडा पखाला, हैजा, टाइफाइड लगायत पानीजन्य रोगहरूबाट हामीलाई जोगाउँछन्।
2: सधैँ सुरक्षित खानेपानी मात्र प्रयोग गरौं। पानीका भाँडाहरू सफा र सधैँ छोपेर राखौं। खुल्ला दिशा नगरी शौचालयमा मात्र दिशा पिसाब गर्ने गरौं। फोहोरलाई उचित व्यवस्थापन गरौं र आफ्नो टोल तथा समुदायलाई पनि सफा राख्न सबै मिलेर हातेमालो गरौं।
1: आजको सानो सचेतनाले भोलिको ठूलो स्वास्थ्य सुरक्षा सुनिश्चित गर्छ। सुरक्षित खाने पानी, राम्रो सरसफाई र स्वच्छता, आनी बानी र व्यवहार स्वस्थ जीवनको पहिलो आधार। शान्ति नेपालद्वारा जनहितमा जारी सन्देश।
3: होइन ये बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्री चलेको देखिन्छ नि।
4: किन नमस्ते काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियो धादिङ 106.5 MHz।
1: यस सुबला पोलिक्लिनिक प्राली धादिङ बीचमा शिक्षण अस्पताल महाराजगंज काठमाडौँका उप प्राध्यापक हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर दिव्य पुरूष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हाडजोर्नी तथा नसा रोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
1: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
2: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाई,
1: शरीरको कुनै पनि जोर्नी चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाई भएमा,
2: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुन्निने लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
1: र हात गोडा झमझमाउने घुँडामा पानी जम्ने समस्या भएमा,
2: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
1: सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक प्राली नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-239 र 98-43-40-33।
4: समय बदलियो, पुस्ता फेरियो,

0: जनता केवल पांच दशक देखि
1: गजुरीमा अब टीवीएसको अपग्रेड हान्नेलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल। गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टीवीएस चड्डा पाउनुहुनेछ 10 लाखसम्मको क्यास डिस्काउन्ट, टीवीएसको सुनको चाबी अथवा 100% क्यास ब्याक। यति मात्र होइन, हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस, फटाफट फाइनान्सको सुविधा, नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्याल्यु, एउटा फ्री हेलमेट र टीवीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै। सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 9848562088, 9800223918917। एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लुबुक साथै ल्याउन नभुल्नुहोला, शर्तहरू लागू हुनेछन्।

0: TBS 아이나 쌍만다홍
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै थाना मुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
4: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
5: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
4: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
5: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको

0: जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरूषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398, 9913813100।
2: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01 42 35 888। सुविस्तो इन्टरनेट।

0: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार दे प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङमेसी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङबेसी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
2: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
3: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
2: उता हेर त भान्जा,
3: हेरिरहेको छु त मामा।
2: के देखेउ त भान्जा?
3: प्रतीत कम्प्युटर सेन्टर। यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ?
2: त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब काठमाडौँ साठमाडौँ गइँदैन, धादिङदेखि 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
4: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङदेखि 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
5: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क।
4: फोन नम्बर 010-5200-97, 97510-97778।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

गजुरीमा म टिभीएसको अपग्रेड हान्नेलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल। गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस सर्दा पाउनुहुनेछ 10 लाखसम्मको क्यास डिस्काउन्ट, टिभीएसको सिमको चाबी अथवा 100% क्यास ब्याक। यति मात्र होइन, हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस, फटाफट फाइनान्सको सुविधा, नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालुएसन, एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै। सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 9848-56-20-88, 9800-23-18-917। एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लुबुक साथै ल्याउन नभुल्नुहोला। शर्तहरू लागू हुनेछन्।

0: TBS 아이는 썩난다호.
1: स्वस्थ परिवार र समृद्ध समाजको आधार हो सुरक्षित खानेपानी सरसफाई र स्वच्छता
2: के तपाईले पिउने पानी शुद्धिकरण गरेर प्रयोग गर्नुहुन्छ
3: फोहोर वस्तु चलाएपछि शौचालय प्रयोग गरेपछि र खाना बनाउनु खानु र खुवाउनु अघि साबुन पानीले हात धुनुहुन्छ
4: घर वरपरको वातावरण सफा राख्नुहुन्छ
5: यी सामान्य बानीहरूले झाडा पखाला हैजा टाइफाइड लगायत पानीजन्य रोगहरूबाट हामीलाई जोगाउँछन्
2: सधैँ सुरक्षित खानेपानी मात्र प्रयोग गरौ पानीका भाँडाहरू सफा र सधैँ छोपेर राखौ खुल्ला दिशा नगरी शौचालयमा मात्र दिशा पिसाब गर्ने गरौ फोहोरलाई उचित व्यवस्थापन गरौ र आफ्नो टोल तथा समुदायलाई पनि सफा राख्न सबै मिलेर हातेमालो गरौ
1: आजको सानो सचेतनाले भोलिको ठूलो स्वास्थ्य सुरक्षा सुनिश्चित गर्छ सुरक्षित खानेपानी राम्रो सरसफाई र स्वच्छता आनी बानी र व्यवहार स्वास्थ्य जीवनको पहिलो आधार शान्ति नेपालद्वारा जनहितमा जारी सन्देश
6: होइन ए बाबु अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो हिजो आज त राम्रै चलेको देखिन्छ नि
7: किन नमस्ता काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ
6: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु
8: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ
9: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: सेनेटरी सामान
1: अधिकारी सजग
0: बजट फ्रेंड्स
1: अधिकारी सजग
0: धारा फिटिंग
1: अधिकारी सजग
0: टाइल मार्बल
1: अधिकारी सजग
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौ न त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुथार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 9840-39-46-56
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 9741-031-429
10: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
11: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
10: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
11: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
12: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
12: फोन नम्बर 010-521-4068 मोबाइल नम्बर 9841-2633-83
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

गजुरी में अब CDS को अपग्रेड हाने लाई भाग्य ने अपग्रेड हुने अचम्मै को डील गजुरी आदर्श चोक में आए तपाईले जुनसुकै ब्रांड को पुरानो साधन एक्सचेंज करें ब्रांड न्यू TVS चढ्दा पाउनु हुने 10 लाख सम्म को क्याश डिस्काउंट TVS को सिंको चाबी अथवा 100% सम्म क्याश ब्याक यति मात्र होइन हरेक दिन लकी ड्र बाट दुई भाग्यशाली कस्टमर लाई 5 वर्ष सम्म फ्री सर्विस फटाफट फाइनान्स को सुविधा नागरिकता र लाइसेन्स के भरमा पुरानो साधन मा कतै नपाइने खत्रै भ्यालुएसन एउटा फ्री हेलमेट र TVS लाइफटाइम वारेन्टी पनि पाउनु हुनेछ असोज 8 गते देखि 16 गते सम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 9848562088 9023188917 एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नु होला शर्तहरू लागू हुनेछन्

0: शहीद मेमोरियल अस्पताल धारिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ

0: जनता केवल पांच दशक देखी
1: सेनेटरी सामान
2: अधिकारी सबलेस
1: बजर पेंट
2: अधिकारी सबलेस
1: धारा फिटिंग
2: अधिकारी सबलेस
1: टाइल मार्बल
2: अधिकारी सबलेस
3: ए दाई के को नाराबाजी हो दाई
4: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
3: के हो लौ न त हामीलाई नि भनिदिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाई ल त्यसो पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-7038 मोबाइल नम्बर 9840-39-46-56
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

गजुरीमा अब टिभीएसको अपग्रेड हामीलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल। गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस चढ्दा पाउनुहुनेछ 10 लाख सम्मको क्यास डिस्काउन्ट, टिभीएसको सुनको चाबी अथवा 100% सम्म क्यास ब्याक। यति मात्र होइन, हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्ष सम्म फ्री सर्भिस, फटाफट फाइनान्सको सुविधा, नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालुएसन, एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै। सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 9848 56 20 88, 9800 23 18 900 17। एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला। शर्तहरू लागू हुनेछन्।

0: TBS アイナ3万だほ。
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता त पलाइरहेछ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
1: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ

0: रेडियो दहादिंग 100.9 MHz का साथ ही इंटरनेट ऑनलाइन को www.radiodahading.org मार्फत संसार भर के साथ प्रसारण भइरहेको साँझ 6:45 बजेको खबरमा म ब्रेकको नमस्कार। खबरको शुरूमा मुख्य खबर। स्थानीय तहमा निर्वाचित अधिकांश जनप्रतिनिधिहरू कांग्रेस धादिङको अधिवेशनमा पराजित। प्रदेश र पालिका सभापति सहित कांग्रेस धादिङ एकबाट 42 जना महाधिवेशन प्रतिनिधि निर्वाचित। बाढ़ी प्रभावित राष्ट्र सेवक कर्मचारीका परिवारलाई नगद राहत। आगामी दिनमा पनि सहयोगको लागि सहजीकरण गरिने। र कुनै खाने जलविद्युत आयोजनाको बाँध सुरक्षित रहेको मन्त्री श्रेष्ठद्वारा जानकारी। कांग्रेस महाधिवेशनको उद्घाटन देउवा उपस्थित नभई गगन थापाले गर्ने। अब पूरा खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत भएको अधिवेशनबाट धादिङका 3 वटा गाउँपालिका प्रमुखहरूले महाधिवेशन प्रतिनिधिमा पराजय बेहोरेका छन्। 2079 को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट गाउँपालिका अध्यक्ष जितेका ज्वालामुखी, त्रिपुरा सुन्दरी र नेत्रावती डब्जुङ गाउँपालिकाका अध्यक्षहरूले आफ्नै पार्टीको आन्तरिक निर्वाचनमा पराजय भोग्नु परेको हो। कांग्रेस विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका नेता रमेश तमालाले सर्वाधिक 1297 मतसहित पहिलो स्थान र नेता सेतेमान तामाङले 723 मतसहित 10 नम्बरको विजयी मत पाउँदा पालिका हाँकिरहेका र जिल्लामा नाम चलेका नेताहरूले प्रतिनिधि मतदाताबाट विजयी मत नपाएका हुन्। 10 जना विजयी हुने महाधिवेशन प्रतिनिधि खुल्लातर्फ 20 जनाको उम्मेद्वारी परेकोमा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष एमनाथ तनै 558 मतसहित 14 र त्रिपुरा सुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती 451 मतसहित 15 स्थानमा परे। अपाङ्गता क्लस्टरबाट उम्मेद्वारी दिएका नेत्रावती डब्जुङ गाउँपालिकाका मेघनाथ रिजालले 502 मत पाउनुभयो। युवा नेता विनोद रिजालले उहाँलाई 151 मतले पराजित गर्नुभयो। जिल्लामा नाम चलेका र खुल्ला क्लस्टरबाट उम्मेद्वारी दिएका युवा नेता सरोज अधिकारी, पुरानो नेता वासु तिमिली सेना र तिलक प्रसाद रूवालीले पनि बहालवाला जनप्रतिनिधिले जस्तै पराजय भोग्नु परेको छ। कांग्रेसको 11 महाधिवेशनदेखि निरन्तर महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदै आएका राइटर नारायण नामले चर्चित नेता नारायण कुमार श्रेष्ठ पनि यसपटक पराजित हुनुभएको छ। समानुपातिक आदिवासी जनजाति खुल्लातर्फबाट उम्मेद्वार बन्नुभएका श्रेष्ठको लामो विरासत डाँडाघरी नामले चर्चित राजकुमार श्रेष्ठको प्रवेशले भत्काएको जानकारी नेताहरूको ठम्मै छ। समानुपातिक खस आर्य खुल्लाबाट उम्मेद्वार बनेका चर्चित नेता शिवराम भण्डारी, ज्वालामुखी गाउँपालिकाको पूर्व अध्यक्ष विनोद राज तिमिली सिन्हाले पनि पराजय भोग्नु परेको छ। पार्टीभित्र लामो समय योगदान दिएका निष्ठावान नेताहरू र जनताबाट चुनिएर स्थानीय सरकारको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरू नै किन पराजय भोग्नु पर्यो भन्ने विषय अहिले धादिङको कांग्रेस वृत्तमा चर्चाको विषय बने। यो परिणामले धादिङ कांग्रेसमा परम्परागत नेतृत्वप्रतिको मोहभंग पारेको छ भने पार्टी नेतृत्वले कार्यकर्ता र जनतासँगको सम्बन्ध सुधार गर्नुपर्ने पाठ पनि सिकाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत धादिङ क्षेत्र नम्बर 1 विभिन्न क्लस्टरबाट कुल 34 जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। विभिन्न क्लस्टर अन्तर्गत खुल्ला क्लस्टरबाट गरी 10 जना सर्वसम्मत केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्। निर्वाचित हुनेहरूमा बागमती प्रदेशका पूर्व मन्त्री मधु कुमार श्रेष्ठ, नेता कृष्ण रिजाल, अर्जुन प्रसाद उप्रेती, प्रभात किरण सुवेदी, दीपकान्त थपलिया, दीपक कार्की छन्। त्यस्तै गरी युवा नेता राधाकृष्ण भण्डारी सहित नेता रंजित पाठक, शरद अधिकारी र लक्ष्मण अर्याल पनि सर्वसम्मत निर्वाचित हुनुभएको छ। महिला क्लस्टरबाट वर्तमान संघीय सांसद उर्मिला थपलिया, सीता नेत्री, उर्मिला कौडेल, कविता इटनी र ज्ञान अधिकारी गरी 4 जना निर्वाचित हुनुभएको छ। श्रमिक क्लस्टरबाट शिव श्रेष्ठ, पेशागत विषय विज्ञ क्लस्टरबाट अर्जुन प्रसाद नेउपाने, युवा महिला क्लस्टरबाट लक्ष्मी सिलवाल र युवा खुल्ला क्लस्टरबाट गोकर्ण अर्याल र मनिष उप्रेती निर्वाचित हुनुभएको छ। अपाङ्गता क्लस्टरबाट बाबुकृष्ण सापकोटा, अल्पसंख्यकबाट सानुराम घले, दलितबाट रमेश विक, प्रजातन्त्र सेनानी सहित परिवार र पीड़ित क्लस्टरबाट रामहरि कणेल र समानुपातिक दलित क्लस्टरबाट शान्ता सुनार निर्वाचित हुनुभएको छ। आदिवासी जनजाति महिला क्लस्टरबाट सीता थापा मगर, रीता थापा मगर, कृपा श्रेष्ठ र सुशीला थापा मगर गरी 3 जना निर्वाचित हुनुभएको छ। आदिवासी जनजाति खुल्ला क्लस्टरबाट जीवन सिंह तामाङ, गोपीलाल श्रेष्ठ र दीपक तामाङ गरी 3 जना निर्वाचित हुनुभएको छ। त्यस्तै गरी खस आर्य महिलाबाट देव कुमार देवकुमारी कार्की, खस आर्य खुल्लाबाट भरत भट्ट र पुरूषोत्तम रेग्मी निर्वाचित हुनुभएको छ भने मुस्लिम क्लस्टरबाट शेर बकस मिया निर्वाचित हुनुभएको छ। विभिन्न क्लस्टरबाट निर्वाचित 34 जना सहित निर्वाचन क्षेत्र नम्बर 1 पर्ने 2 प्रदेश सभाका 2 सभापति र 6 पालिकाका 6 पालिका सभापति सहित धादिङ क्षेत्र नम्बर 1 42 जना नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि जानेछन्। भोटेकुसी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीमा परि मृत्यु भएका तथा विपत्ता भएका राष्ट्र सेवक कर्मचारीका परिवारलाई आज विदुरमा नगद राहत उपलब्ध गराइएको छ। नुवाकोटलाई जन्मथलो बनाई राष्ट्र सेवामा कार्यरत कर्मचारीहरूको साझा संस्था राष्ट्र सेवक कर्मचारी समाज नुवाकोटले प्रभावित परिवारलाई राहत स्वरूप जनही रू 25,000 दरले नगद सहयोग उपलब्ध गराएको हो। समाजका अध्यक्ष उदय बहादुर राणा मगरका अनुसार गत भदौ 10 गएको विनाशकारी भोटेकोसी बाढ़ीका कारण सरकारी तथा सरकारी स्वामित्वका सार्वजनिक सेवा प्रवाहमा कार्यरत नुवाकोटका 20 राष्ट्र सेवक कर्मचारी मृत्यु तथा बेपत्ता भएको तथ्याङ्कका आधारमा उनीहरूका परिवारलाई राहत उपलब्ध गराइएको हो। राष्ट्र सेवामा समर्पित भएर कार्यक्षेत्रमा खटिएका कर्मचारी आफै बाढ़ीमा परि प्रभावित हुनु दुःखद अवस्था हो। अध्यक्ष राणा मगरले भन्नुभयो यस दुःखद घड़ीमा राष्ट्र सेवक कर्मचारी समाजका तर्फबाट नगद सहयोग सहित आगामी दिनमा प्रभावित परिवारलाई आवश्यक सहयोग र सहजीकरण गरिनेछ। समाजका अनुसार नुवाकोटलाई जन्मथलो बनाएर राष्ट्र सेवामा कार्यरत स्थायी तथा अस्थायी कर्मचारी मध्ये बाढ़ीका कारण मृत्यु तथा बेपत्ता भएका 20 परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरिएको हो। बाढ़ीबाट प्रभावित भएका मध्ये 11 व्यक्तिको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ। बाँकीलाई पाएक पर्ने स्थानमा पुगेर राहत उपलब्ध गराइने समाजका कोषाध्यक्ष कृष्णराज खतिवड़ाले जानकारी दिनुभयो।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रै चलेको देखिन्छ नि।
4: किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 MHz।
0: विश्रामपछि अब बाँकी खबर। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले पछिल्लो समय भीषण वर्षाका कारण जोखिममा रहेको भनिएको कुलेखानी जलविद्युत आयोजनाको बाँध क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणपछि मन्त्री श्रेष्ठले बाँध पूर्ण रूपमा सुरक्षित र स्थिर रहेको भन्दै सर्वसाधारणलाई ढुक्क रहन आग्रह गर्नुभएको हो। यही असोज 8-12 गतेसम्मको अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतहले सतर्कता तह पार गरेपछि यसको सुरक्षा र तल्लो तटीय क्षेत्रमा पर्ने प्रभावबारे चासो बढ़ेको थियो। यही सन्दर्भमा आज स्थलगत निरीक्षणका लागि पुग्नुभएको मन्त्री श्रेष्ठले बाँधको भौतिक अवस्थाको जानकारी लिनुभएको हो। निरीक्षणका क्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ सहितको प्राविधिक टोलीले मन्त्री श्रेष्ठलाई बाँधको अहिलेको अवस्था र बाढ़ीको समयमा अप्नाइएको सावधानीबारे ब्रिफिङ गराएको थियो। मन्त्री श्रेष्ठले विषम परिस्थितिमा प्राधिकरणले 24 घण्टा निगरानी राख्दै कुशल व्यवस्थापन गरेको भन्दै प्रशंसा गर्नुभयो। यसअघिको बाढ़ीकै कारण देशका विभिन्न जलविद्युत आयोजना तथा प्रसारण लाइनमा क्षति पुगेपछि ऊर्जा प्रणालीमा केही दबाव सिर्जना भएको थियो, तर कुलेखानीको जलाशयमा पानीको राम्रो संचित भएकाले यसले आउँदो हिउँदमा विद्युत आपूर्ति व्यवस्थापनमा ठूलो सहयोग पुग्ने मन्त्री श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले कुलेखानीलाई नेपाली विद्युत प्रणालीको मेरुदण्डको संज्ञा दिँदै यसले माग उच्च भएको समयको माग धान्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। नेपाली कांग्रेसले 15 महाधिवेशनको तयारी पूरा भएको जनाएको छ। महाधिवेशन स्थलमा आज पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसीले महाधिवेशनको तयारी पूरा भइसकेको जानकारी दिनुभएको हो। चालिसीको अनुसार महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहे पनि यसपटक पूर्व सभापति शेरबहादुर देउवा मार्फत गराउने प्रयास गरिएको छ, तर देउवा उपस्थित नभएमा सभापति गगन थापाले नै उद्घाटन गर्ने उहाँले बताउनुभयो। महाधिवेशनमा सभापति गगन थापाले पार्टीको आउँदो कार्यपत्र, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक र महामन्त्री प्रदीप पौडेलले संगठन संगठनात्मक प्रतिवेदन पेश गर्ने प्रवक्ता शाली शेरे बताउनुभयो। सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने र नभए लोकतान्त्रिक प्रक्रियामा जाने भन्दै उहाँले नेताभन्दा नीति चयनको अधिवेशन बनाउनमा जोड़ दिने बताउनुभयो। यसैबीच महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शुरू भएको छ। पार्टी कार्यालय सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। हरेक प्रतिनिधिले 3500 रूपैयाँमा झोला पाउने प्रवक्ता चालिसेले बताउनुभयो। भोलि उद्घाटन हुने महाधिवेशन अन्तर्गत 19 र 20 गते बन्द सत्र हुनेछ। 21 र 22 गते चुनाव प्रक्रियामा महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारको मनोनयन दर्ता पर्सी सोमबार हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। सरकारले हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन 2083 नयाँ विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ। पूर्वाधार विकास मन्त्रालयले दर्ता गराएको विधेयकमा गरीब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी कुल 75,000 रूपियाँसम्म अनुदान उपलब्ध गराउने प्रस्ताव छ। नयाँ व्यवस्था अनुसार पहिलोपटक घर बनाउने नेपाली नागरिकलाई सरकारले तोकेको मापदण्ड अनुसार आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउनेछ। यो सुविधा गोठ निर्माण गर्न निवेदन दिने नागरिकले पनि पाउनेछन्। यसका साथै विपद प्रभावित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित ठाउँमा सारेर सरकारले नै नयाँ घर निर्माण गरिदिने व्यवस्था समेत विधेयकमा समेटिएको छ। विधेयकले मध्यमा आय भएका नागरिकलाई लक्षित गर्दै सुरक्षित र भूकम्प प्रतिरोधात्मक स्मार्ट घरको अवधारणा पनि ल्याएको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। स्थानीय तहमा निर्वाचित अधिकांश जनप्रतिनिधिहरू कांग्रेस धादिङको अधिवेशनमा पराजित। प्रदेश र पालिका सभापति सहित कांग्रेस धादिङ एकबाट 42 जना महाधिवेशन प्रतिनिधि निर्वाचित। बाढ़ी प्रभावित राष्ट्र सेवक कर्मचारीका परिवारलाई नगद राहत। आगामी दिनमा पनि सहयोगको लागि सहजीकरण गरिने। र कुलेखानी जलविद्युत आयोजनाको बाँच सुरक्षित रहेको मन्त्री श्रेष्ठद्वारा जानकारी। कांग्रेस महाधिवेशनको उद्घाटन देउवा उपस्थित नभए गगन थापाले गर्ने। यसका साथै अहिलेलाई खबर यति नै। बेलुकी 8:30 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म रेख बिदा हुन्छु। नमस्कार।

0: ओए सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छँदै छैन।
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ।
1: त्रिमूर्ति छँदै छैन।
0: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैड ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183007।
4: रेडियो धादिङ समय संकेत,
5: अहिले साँझको 7 बज्यो।
6: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज
1: गजुरीमा अब टिभीएसको अपग्रेड हामीलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस सर्दा पाउनुहुनेछ 10 लाखसम्मको क्यास डिस्काउन्ट टिभीएसको सुनको चाबी अथवा 100% क्यास ब्याक यति मात्र होइन हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस फटाफट फाइनेन्सको सुविधा नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालुएसन एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 9848562088 9023 18917 एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला शर्तहरू लागू हुनेछन्

0: TBS 아이나 쌍만다호
1: रंगबहार रंगबहार
2: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ष पेन्स
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: समय बदलियो, पुस्ता फेरियो।

0: जनता केवल पांच दशक देखि
1: सेनेटरी सामान
2: अधिकारी
1: पेंट
2: अधिकारी
1: धारा फिटिंग
2: अधिकारी
1: टाइल मार्बल
2: अधिकारी
3: ए दाई के को नाराबाजी हो दाई
4: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
3: के हो लौ न त हामीलाई नि भनिदिनु न
4: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल
5: ग्रेनाइट
4: टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाई ल त्यसो भएमा पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
6: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105214638 मोबाइल नम्बर 9840394656
7: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतलाई।
1: रेडियो

0: प्रांसिस डन सुन्दर र शिवम दुबे दुई दुई विकेट लिए यसअघि टस जितेर ब्याटिङ
1: यति मात्र होइन हरेक दिन लकी ड्र बाट दुई भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस फटाफट फाइनान्स सुविधा नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालिडेसन एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै सम्पर्कका लागि विश्वराज मोटरसाइकल वर्कसप 9848 56 20 88 9800 18 917 एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला शर्तहरू लागू हुनेछन्

0: टिभीएस छैन
1: पसलमा खाएर आइहालौ अहिले फेरि ढिलो होला नि
2: रमिला सुन न म त अब प्याकेटमा राखेर आमाले भन्नुभयो खतरा हुँदो रहेछ नि आमाले घरमै बनाइदिएको
1: घरको खाने
3: भनेको
4: कम्प्युटर कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगाए कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ भन्नुहोस् तपाईँलाई के चाहिन्छ यसैले निधार यता ल्याउ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब काठमाडौँ कम्प्युटर सेन्टरमा जस्तो सुविधा र जस्तो अन्त कहीँ पाइँदैन
5: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइयो बनाइदिए त्यसैले अन्त होइन कम्प्युटर चाहिए कम्प्युटर सेन्टरमा जाने
6: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क फोन नम्बर 010-5509-77 97-5107-78

0: कति छोरा छोरीहरूले अहिलेको अवस्थामा
1: रेडियो हार्डिङ 104 मेगाहर्ज
0: आमाहरूलाई भुलेका छन्।

0: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँथे भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्री कृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ बेसी धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0025236063, मोबाइल नम्बर 9841226383।
4: सुन्न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
5: त्रिमूर्ति छँदै छैन।
4: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
5: त्रिमूर्ति छँदै छैन।
4: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
5: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैर ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
6: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्ड का मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
7: त्रिमूर्ति मोबाइल हाउस, धादिङ बेसी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै, प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841006130 र 9813183007।
8: रंग बहार, रंग बहार
9: बजर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
8: बजर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
8: बजर पेंट।
10: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
11: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
10: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
11: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेचीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
10: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
11: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
12: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

गजुरीमा अब टिभीएस अपग्रेड हान्नेलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल। गजुरी आदर्श थोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस चढ्दा पाउनुहुनेछ 10 लाख सम्मको क्यास डिस्काउन्ट, टिभीएस को सुनको चाबी अथवा 100% सम्म क्यास ब्याक। यति मात्र होइन, हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्ष सम्म फ्री सर्भिस, फटाफट फाइनान्सको सुविधा, नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालु, एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै। सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 9848562088, 9800923 18917। एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लुबुक साथै ल्याउन नभुल्नुहोला, शर्तहरू लागू हुनेछन्।

0: जनता केबल पांच दशक देखी
1: सेनेटरी सामान
2: अधिकारी सबस
1: बजो पेंट
2: अधिकारी सबस
1: धारा फिटिंग
2: अधिकारी सबस
1: टाइल मार्बल
2: अधिकारी सबस
3: ए दाई के को नाराबाजी हो दाई
4: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
3: के हो लौन त हामीलाई नि भनिदिनु न
4: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाई ल त्यसो पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आजै फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
6: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
5: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
6: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्री कृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
7: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार, पशुपति मार्ग, धादिङ बेसी धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ,
7: फोन नम्बर 0905236360, मोबाइल नम्बर 9841426383।
9: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
10: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
9: उता हेर त भान्जा,
10: हेरिरहेको छु त मामा।
9: के देखौ त भान्जा?
10: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
9: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ साठमाडौँ धादिङ बेसी बिज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
11: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
12: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 0105509617, 9570977178।
13: वे सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
14: त्रिमूर्ति छ नि छैन।

0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: तिरुमूर्ति छँदै छ नि,
0: आफूलाई समस्या परिरहेको छ, ऊ मजाक गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ तिरुमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई तिरुमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813807।
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

गजुरीमा अब टीबीएस को अपग्रेड हाने लाई भाग्य नै अपग्रेड हुने अचम्मैको डील गजुरी आदर्श चोकमा आएर तपाईले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टीबीएस चढ्दा पाउनु हुनेछ 10 लाख सम्मको क्यास डिस्काउन्ट टीबीएस को सिमको चाबी अथवा 100% सम्म क्यास ब्याक यति मात्र होइन हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्ष सम्म फ्री सर्भिस फटाफट फाइनान्सको सुविधा नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालु एउटा फ्री हेलमेट र टीबीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 9848562088 9823188917 एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला शर्तहरू लागू हुनेछन्

0: Radyo TBS Aynı Stan'dan daha.
1: Ran bahar, ran bahar.
2: Borja sange upahare upahar. Bumper ma Yamaha Razor.
1: Borja pense kharanga unhosra. Lucky draw marfat Yamaha Razor 125 scooter. Bumper upahar jitne mauka paunuhos.
2: Sathai 65 inch ko smart TV, refrigerator, washing machine lagaye 350 bhanda badi aakarshak upaharharu pani. Ghar rangao, khushi banao. Upahar jitne avasar pao.
1: Borja pense.
3: शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण.
4: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्.
3: यस स्वास्थ्य परीक्षणमा पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ.
4: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ.
3: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्.
4: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश.
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज.
6: रेडियो धादिङ 106 मेगाहर्ज.

0: रेडियो धादिङ 106 मेगाहर्ज
1: एस सुबला पोलिक्लिनिक प्राली धादिङ बेचमा शिक्षण अस्पताल महाराजगंज काठमाडौँका उप प्राध्यापक हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर दिव्य पुरूष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हाडजोर्नी तथा नसा रोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
1: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
2: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाई,
1: शरीरको कुनै पनि जोड्ने चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाई भएमा,
2: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुन्निने लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
1: र हात गोडा झमझमाउने घुँडामा पानी जम्ने समस्या भएमा,
2: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
1: सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक प्राली नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाथेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367 98-41-063-239 र 98-43-40-33।
4: समय बदलियो, पुस्ता फेरियो,

0: जनता केबल पांच दशक देखि
1: गजुरीमा अब टीबीएसको अपग्रेड हामीलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टीबीएस चड्डा पाउनुहुनेछ 10 लाखसम्मको क्यास डिस्काउन्ट टीबीएसको सुनको चाबी अथवा 100% क्यास ब्याक यति मात्र होइन हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस फटाफट फाइनेन्सको सुविधा नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्याल्यु एउटा फ्री हेलमेट र टीबीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 9848562088 9023188917 एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला शर्तहरू लागू हुनेछन्

0: TBS 하이나 썸만다 호.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
4: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
5: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
4: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
5: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य

0: ठन्डरा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
1: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। भादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एण्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
0: हाम्रा विशेषताहरू:
1: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
0: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्याराइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
1: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
0: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
1: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9813371700।
2: सुबिसु इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01 42 35 888। सुबिसु इन्टरनेट।

0: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ